0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 25 गते सोमबार, ईस्वी सम्वत अगस्त 10 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज श्रावण कृष्ण पक्षको द्वादशी तिथि बिहानमा 6:06 त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा आद्रा बिहानमा 11:48 त्यसपछि पुनर्वसु नक्षत्र लाग्नेछ। विष्कुम्बा योगमा बरियान 43:53 पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ। करोडमा गर अहोरात्र रहनेछ। आनन्दादि योगमा आज कालयोग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछन्। आजको दिनमा 33:01 अर्थात 13:15 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रहे बिहानमा 5:32 मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:45 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 2:23 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि साँझमा 5:01 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफल तर्फ। राशिफलको सुरुमा मेष राशि। मेष राशिले व्यक्तिहरूको लागि आज काम गर्ने जोस बढ्नेछ। जिम्मेवारी सम्हाल्न सक्ने क्षमता देखिन्छ। बोल्दा धैर्य राख्नु उपयुक्त हुनेछ। सहकर्मीबाट साथ मिल्न सक्छ। योजनामा स्पष्टता हुनेछ। खर्चतर्फ सचेत रहनु राम्रो हुनेछ। आज परिवारसँग समय बिताउने मौका पनि मिल्नेछ। नयाँ सिप सिक्ने सोच पलाउनेछ। यात्राको सम्भावना पनि देखिएको छ। स्वास्थ्य सामान्य रहे पनि दिनको अन्त्यमा सन्तुष्टि मिल्ने ग्रह गोचर रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशिले व्यक्तिहरूको लागि आज मन स्थिर रहने अनुभूति हुनेछ। अप्ठ्यारो काम सजिलै पूरा हुने देखिन्छ। आमदानीतर्फ सानो अवसर देख्न सक्छ। बोलीचालीमा मिठास रहनेछ। पुरानो योजना अघि बढाउन मन लाग्नेछ। साथीको सुझाव उपयोगी हुन सक्छ। घरायसी काममा ध्यान जानेछ। आत्मविश्वास बढ्ने संकेत पनि रहेको छ। अनावश्यक वाद विवादबाट टाढा रहनु राम्रो हुनेछ।

योगराशि कन्याशि कन्याशि व्यक्तिहरूको लागि आज काम काजमा व्यस्तता बन्न सक्छ। विवरणमा ध्यान दिने बानी निकै फाइदाजनक हुनेछ। सानो गल्तीबाट पाठ सिक्ने मौका पनि आज रहेको छ। साथीको सल्लाह निकै राम्रो हुनेछ, महत्वपूर्ण हुनेछ। खर्चतर्फ योजना बनाउनु राम्रो हुनेछ। पढाइ अथवा तालिमतर्फ तपाईँको मन जानेछ। स्वास्थ्य प्रति सचेत हुन आवश्यक छ। राशि कुरामा आफन्तले परिवारजनले सहयोग गर्दछन्। धैर्यले काम लिन सक्नुहुनेछ। समय व्यवस्थापन सुधार गर्न आवश्यक छ। आजको साँझतिर हल्का थकानको महसुस हुने ग्रह गोचर रहेको छ। अब सातौं राशि तुला राशि व्यक्तिहरूको लागि आज सन्तुलन खोज्ने दिन रहेको छ। निर्णय गर्दा दुवै पक्ष हेर्नु राम्रो हुनेछ। काममा सहकारीको आवश्यकता पर्न सक्नेछ। साथीभाइसँग भेटघाट हुन सक्छ। खर्चतर्फ सीमितता अपनाउनु उचित हुनेछ। मन रमाउने र सानो अवसर आउने दिन रहेको छ। सौन्दर्य र सृजनशीलतामा रुचि बढ्नेछ। परिवारसँग कुराकानी गर्दा राम्रो हुनेछ। स्वास्थ्य सामान्य रहे पनि अनावश्यक बहसबाट तपाईँ आज टाढा रहनुपर्नेछ। आजको दिनको अन्त्यमा मन हल्का हुने ग्रह गोचर रहेको छ। अब आठौं राशि वृश्चिक राशि हुने व्यक्तिहरूको लागि आज मन गहिरो सोचमा डुब्न सक्छ। गुप्त योजना अघि बढाउन सक्नुहुनेछ। काममा दृढता देखिन्छ। विश्वासपात्र व्यक्तिसँग कुरा शेयर गर्न मन लाग्नेछ। खर्च गर्दा सोचेर गर्नुहोला। भावनामा नियन्त्रण राख्न आवश्यक छ। नयाँ जिम्मेवारी आउन सक्ने भएकाले तपाईँका लागि निकै उपयुक्त समय रहेको छ। स्वास्थ्य प्रति ध्यान दिन आवश्यक छ। धैर्यताले मात्रै समस्या समाधान हुन सक्ने ग्रह गोचर रहेको छ। समय मिलाएर आराम गर्नुहोला। साँझतिर मन हल्का भएको महसुस हुनेछ। अब नवौं राशि धनुराशि व्यक्तिहरूको लागि आज उत्साह बढ्ने दिन रहेको छ। नयाँ कुरा सिक्ने चाहना बढ्नेछ। काममा अघि बढ्ने अवसर पाइनेछ। साथीबाट सहयोग मिल्नेछ। खर्चतर्फ सजग रहनुहोला। यात्राको योजना बन्न सक्छ। विचार स्पष्ट पारेर बोल्दा उपयुक्त हुनेछ। परिवारसँग हाँसो खुसीको समय बित्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ। समय व्यवस्थापनले काम सजिलो बनाउनेछ। आजको दिनको अन्त्यमा तपाईँलाई दिनभरको कामको सन्तुष्टि मिल्नेछ। अब दशौं राशि मकर राशि व्यक्तिहरूका लागि आज जिम्मेवारी बढ्न सक्छ। काममा धैर्य देखाउन आवश्यक छ। लक्ष्य प्रति ध्यान केन्द्रित हुन सक्ने ग्रह गोचर रहेको छ। वरिष्ठ व्यक्तित्वको सल्लाह निकै उपयोगी हुनेछ। खर्च नियन्त्रण गर्न आवश्यक छ। परिवारबाट साथ मिल्ने संकेत रहेको छ। भविष्यको योजना बनाउन मन लाग्नेछ। स्वास्थ्य प्रति सचेत रहँदा राम्रो हुनेछ। सानो सफलताले हौसला बढाउनेछ। समयमै विश्राम लिन आवश्यक छ। आजको साँझतिर तपाईँको मन शान्त हुनेछ। अब एघारौं राशि कुम्भ राशि व्यक्तिहरूको लागि आज नयाँ विचार जन्मन सक्ने ग्रह गोचर रहेको छ। काममा फरक तरिका अपनाउन मन लाग्दछ। साथीभाइसँग छलफल उपयोगी हुनेछ। खर्च सोचेर मात्रै गर्नुपर्ने दिन रहेको छ। प्रवृत्ति सम्बन्धी कुरामा रुचि बढ्न सक्ने ग्रह गोचर रहेको छ। परिवारसँग तालमेल निकै राम्रो हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। पुराना योजना परिमार्जन गर्न सक्नुहुनेछ। धैर्यले काम अघि बढाउन सक्नुहुनेछ। समय व्यवस्थापनमा ध्यान दिन आवश्यक छ। आजको दिनमा तपाईँको मन हल्का हुने ग्रह गोचर रहेको छ। राशिफलको अन्तिममा मीन राशि व्यक्तिहरूको लागि आज भावना गहिरो रहने दिन रहेको छ। सृजनशील काममा मन जानेछ। अरूको कुरा ध्यान दिएर सुन्दा राम्रो हुनेछ। खर्चतर्फ नियन्त्रण गर्न आवश्यक छ। साथीको सहानुभूतिले तपाईँलाई राहत मिल्दछ। परिवारसँग न्यानोपन बढ्नेछ। काममा धैर्य देखाउन आवश्यक छ। स्वास्थ्यप्रति सजग हुँदा नै राम्रो हुनेछ। आज एक्लै बस्न मन लाग्ने समय रहेको छ। समय मिलाएर विश्राम गर्नु राम्रो हुनेछ। साँझतिर पनि तपाईँको मन सन्तुलित हुन सक्ने ग्रह गोचर रहेको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइत विश्वघरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछन्। त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको सुव्यवस्था पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको सुव्यवस्था पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको सुव्यवस्था पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थ शुभ लाभादी बेला बिहानमा 5:22 7:04 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गर्दा छुटेका र खाँचिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ।
बिहानमा 7:04 8:46 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:40 10:28 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:28 12:10 रोग बेला रहनेछ। मध्याहमा 12:10 1:52 उद्योग बेला रहनेछ। दिनमा 1:52 3:34 चर बेला रहनेछ।

0: तीन बजे चौतिस मिनट देखि पांच बजे सोलह मिनट सम्म लाभ बेला रहने लाभ बेला में आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिन में पांच बजे सोलह मिनट देखि छह बजे सन्तावन मिनट सम्म को समय फिर अमृत बेला रहने शुभ लाभवादी बेला पूरा चित्र फलागौं। साझा में छह बजे सन्तावन मिनट देखि आठ बजे सोलह मिनट सम्म काल बेला रहने साझा में आठ बजे सोलह मिनट देखि नौ बजे चौतीस मिनट सम्म शुभ बेला राति नौ बजे चौतीस मिनट देखि दस बजे बावन्न मिनट सम्म रोग बेला रहने राति दस बजे बावन्न मिनट देखि बाह्र बजे दस मिनट सम्म उद्योग बेला राति बाह्र बजे दस मिनट देखि एक बजे अठाइस मिनट सम्म चर बेला रहने राति एक बजे अठाइस मिनट देखि दुई बजे चालीस मिनट सम्म लाभ बेला रहने राति दुई बजे चालीस मिनट देखि चार बजे चार मिनट सम्म अमृत बेला रहने राति चार बजे चार मिनट देखि भोलि बिहान में पांच बजे तेईस मिनट सम्म को समय फिर काल बेला रहने त्यसमा चर भन्दा शुभ शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नु होला, काल बेला छल्नु होला। अब अन्तिममा आजको राहुकाल अर्थात सबभन्दा खराब समय बिहानमा सात बजे तीस मिनटदेखि नौ बजेसम्मको समय राहुकाल अर्थात सबभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्त्वपूर्ण कामको थालनी केही पनि नगर्नु होला।
1: हवस् त सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई छ महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, ताजा पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
7: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98560335060, 98560335060। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
8: Time check. यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
9: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज साउनको अन्तिम सोमबार, सोम पर्दोष व्रतको संयोग शिवालयमा घुइँचो। कास्कीमा जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा सिर्जना स्कूलका बानिया प्रथम। कास्की प्रहरीद्वारा जुवा तास खेल्ने खेलाउने 12 जना पक्राउ। रवि लाइम छानेर प्रधानमन्त्री बीच 45 मिनट छलफल। सरकारले बाटो बिराएका कान समातेर सही ठाउँमा ल्याउने राष्ट्रपति बाबुजी लाइम छानेको स्पष्ट उक्ति। कांग्रेसको 15 औं राष्ट्रिय महाधिवेशनको कार्यपालिका कुनै पनि हालतमा तलमाथि नहुने सभापति थापाको जिकिर। उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यक रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको बनाए। र एनपीएलको तालिका 10 पछि श्रीलंकन अलराउण्डर धनञ्जय लक्षण पोखराबाट खेल्ने। अब सुनौ पूरा समाचार। आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भीड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। साउन महिनाका अरू सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरूले व्रत पूजापाठ दान लगायतका काम गर्दछन्। बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयमा घुइँचो छ। उनीहरूले काठमाडौँको सुन्दरी जलबाट ल्याएको जल पशुपतिमा चढ़ाएर पूजापाठ गर्ने गर्दछन्। त्यस्तै पोखराको केदारेश्वर मन्दिरमा पनि बिहानदेखि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। विशेष गरेर बगरमा रहेको गाई घाटदेखि पोखराको 6 बैदाममा रहेको केदारेश्वरसम्म बोलबमको यात्रा सहित भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ। त्यस्तै काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गणेश्वर, कपिल वस्तुको कुशेश्वर, पर्गतको गुप्तेश्वर, म्याग्दीको गलेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर, काना कलारेश्वर, दाङको धारापारी, त्यस्तै पोखराको गुप्तेश्वर, केदारेश्वर, पुम्दीकोट, पुष्करेश्वर लगायतका विभिन्न शक्तिपीठहरूमा, शिवालय शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। चितवन नवलपरासी तनहुँको संगमस्थल देवी देवघाट धाममा पनि सानोको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला गर्नेहरूको घुइँचो लागेको छ। यसपटकको साउनको अन्तिम सोमबार सोम पर्दोष व्रतको संयोग परेको धर्मशास्त्रका जानकार बताउँछ र उनीहरूका अनुसार सोमबारको दिन त्रयोदशी तिथि परेमा सोम प्रदोष भनिन्छ। पर्दोष भनेको सामान्यता सूर्यास्त अघि पछिको विशेष समय हो जुन शिव पूजाका लागि शुभ ठानिन्छ। पर्दोष काल अर्थात साँझ सूर्यास्त आसपासको समयमा शिव मन्दिरमा गएर दीप प्रज्वलन सहितको पूजा आराधना गर्दा सुख शान्ति समृद्धि मिल्ने विश्वास गरिन्छ। यस दिन दूध दही घिउ बेलपत्रको पूजा गर्दै पहेँलो चीज चढ़ाएमा शुभ हुने बताइन्छ। पोखराको छिनेडाँडा हाट बजारमा एक महिलाले सुनको सिक्री चोरी गर्दै गर्दा एक युवा रंगे हात पक्राउ परेका छन्। शनिबार दिउँसो छिनेडाँडाको हाट बजारमा एक महिलाको करिब 6 तोलाको सुनको सिक्री चोरी गर्दै गर्दा ती युवा पक्राउ परेका हुन्। हाट बजारमा भीड़भाड़को मौका छोपेर महिलाको घाटीमा रहेको सुनको सिक्री निकाल्ने प्रयास गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो। घटनापछि हाट बजार क्षेत्रमा केही समय भीड़ समेत जम्मा भएको थियो। पक्राउ परेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान अघि बढ़ाएको छ। यता पोखरा महानगरपालिका 31 भाटा मूलमा जुवातास खेल्ने खेलाउने 12 जना पक्राउ परेका छन्। बुधबार दिउँसो करिब 3:55 बजे जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिसाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट नगद 31,760 रूपियाँ र 4 बुक पुछताछ बरामद गरेको छ। पक्राउ परेका 12 जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट 5 दिनको म्याद थप गरी अनुसन्धान अघि बढ़ाएको प्रहरीले जनाएको छ। राष्ट्रिय परोपकार महासंघ नेपाल पोखरा 13 वडा इकाईको 11 वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट पुरूषोत्तम सापकोटाको अध्यक्षमा 11 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ। समितिको उपाध्यक्षमा रमेश पराज पौडेल, सचिवमा कृष्णबहादुर छेत्री कुमार, सहसचिवमा सन्ध्या सिग्देल र कोषाध्यक्षमा रवि बराल चयन भएका छन्। सदस्यमा पण्डित महेन्द्र प्रसाद गौतम, सूर्यनाथ बराल, निर्मला छेत्री, गंगा अधिकारी, प्रतिमा भण्डारी र केशवराज गौतम रहेका छन्। अधिवेशनकै अवसरमा महिला नारी इकाई समिति पनि सर्वसम्मत चयन गरिएको छ। अध्यक्षमा शान्तिदेवी सिग्देल, उपाध्यक्षमा गायत्री सिग्देल, सचिवमा सुमन्त घिमिरे बराल, सहसचिवमा रेखा सिग्देल र कोषाध्यक्षमा लक्ष्मी बास्तोला सिग्देल चयन भएका छन्। अधिवेशन उद्घाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष भगवत भास्कर पण्डित कमल गौतमले जन जनमा सेवाभाव विकास गराउन संस्था स्थापना गरिएको बताउनुभयो। उहाँले बाल आश्रम, गुरूकुल आश्रम, कल्प वृक्ष अभियान र कौशला लगायतका सेवामूलक कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। पोखरा 13 वडाध्यक्ष किरण बरालले महासंघको सेवामूलक अभियानमा वडा कार्यालय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा पत्रकार श्रीराम सिग्देल, मैयादेवी सिग्देल, रमा कार्की लगायतले शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा निवर्तमान अध्यक्ष शिवप्रसाद बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष सापकोटाले स्वागत गरेको कार्यक्रम सचिव पौडेलले सञ्चालन गर्नुभएको थियो। पोखरामा सधर्म सभाको 36 र धर्म संघ बुद्ध विहारको 70 वार्षिक उत्सव भव्य रूपमा मनाइएको छ। शनिबार आयोजित विशेष कार्यक्रममा साधारण सभा सम्मान तथा नयाँ कार्य समिति पदस्थापना गरिएको हो। पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री डाक्टर केशवमान साक्य कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो। उहाँले संस्थाका ज्येष्ठ सदस्य, शैक्षिक क्षेत्रका व्यक्तित्व र मानद सदस्यहरूलाई सम्मान गर्नुभयो। अधिवेशनबाट सद्धर्म सभा पोखराको अध्यक्षमा रेवत वज्राचार्य चयन हुनुभएको छ। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा विनोद साक्य, सचिवमा सरिता गुबाजु, सहसचिवमा राजेश मान बुद्धाचार्य र कोषाध्यक्षमा अन्तुमान गुबाजु रहेका छन्। सदस्यहरूमा ईश्वरमान साक्य, पुष्प मान बुद्धाचार्य, दिनेश मान बुद्धाचार्य, सरस्वती बज्राचार्य, शारदा बुद्धाचार्य र राजेश मान साक्य चुनिएका छन्। रामेश्वरी साक्य र विनोद रत्न साक्यलाई सदस्यमा मनोनित गरिएको छ। नयाँ टोलीले शनिबार नै पद तथा जिम्मेवारी सम्हालेका छन्। निवर्तमान अध्यक्ष तेजेन्द्र साक्यले आफ्नो 3 कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। संस्थाको गतिविधि र भौतिक निर्माणमा पोखरा महानगरपालिका नम्बर 2 कार्यालयबाट ठूलो सहयोग मिलेको उहाँले बताउनुभयो। हाल सद्धर्म सभा पोखरामा 219 सदस्य आबद्ध छन्। सम्मान समिति संयोजक ईश्वरमान साक्यले सम्मानित व्यक्तित्वको विवरण प्रस्तुत गर्नुभयो। संस्थाले समाजका विभिन्न क्षेत्रमा योगदान दिनेहरूलाई बिर्सने सम्मान गर्दै वर्षेनी सम्मान गर्दै आएको छ। कार्यक्रममा सचिव सुमन साक्यले सञ्चालन गरे भने उपाध्यक्ष रेवत बद्धाचार्यले स्वागत र मन्तव्य राखे। सहभागीहरूले संस्थाको विगतको समीक्षा गर्दै आगामी कार्यदिशाबारे चर्चा गरे। धर्म संघ बुद्ध विहारको स्थापना 2013 सालमा भएको थियो। सधर्म सभा पोखरा भने 2048 सालमा दर्ता भएको हो। यी दुवै संस्थाले धार्मिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएका छन्। 70 वार्षिक उत्सवको अवसरमा नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिँदै संस्थाले अझै प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। गीताञ्जली साहित्य परिवार पोखराले आफ्नो 20 साधारण सभा तथा 10 अधिवेशनको अवसरमा विभिन्न साहित्यकारलाई पुरस्कृत र सम्मानित गरेको छ। पोखरामा आइतबार आयोजित समारोहमा साहित्यकार सरस्वती श्रेष्ठ सरूलाई गीताञ्जली राई साहित्य रत्न र पार्वती भट्टलाई रूपिणी नारायण दत्त साहित्य पुरस्कार प्रदान गरिएको छ। लमजुङमा जन्मेर पोखरा निवासी सरू र डोटी घर भई हाल काठमाडौँ बस्ने भट्टलाई साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै यी पुरस्कार दिएको हो। दुवै पुरस्कार राशि जनै 50,000 रूपियाँ रहेका छन्। साहित्यिक कार्यक्रममा परमिला सुनारले तुलसी मुवा अहिल्या बाल साहित्य पुरस्कार प्राप्त गरिन्। यस्तै अन्वेषा एवालीलाई गीताञ्जली बाल साहित्य पुरस्कार अर्पण गरियो। संस्थाले साहित्यमा क्रियाशील विष्णुप्रसाद पराजुल र गोविन्द प्रसाद पराजुललाई संस्था सम्मान प्रदान गरेको छ। डाक्टर कृष्ण भण्डारी मुमुक्षे र शिवप्रसाद गौतमलाई संस्थाको आजीवन संरक्षकको रूपमा सम्मानित गरियो। साहित्यकार असफल गौतमको समक्षमा गठित समितिले यो प्रतिभा छनौट गरेको हो। समितिमा शिवप्रसाद गौतम र लक्ष्मी थापा सदस्य थिए। रूना साहित्य पुरस्कार मुक्तकमणि तीर्थराज अधिकारी आदित्यबारले स्थापना गरेका हुन्। अक्षय कोष दाता अधिकारीले आदित्यबार कोषमा थप 1,00,000 रूपियाँ हस्तान्तरण गरे। यस्तै बाल साहित्य पुरस्कार साहित्यकार तिलक पौडेलले आफ्ना बुबा आमाको स्मृतिमा स्थापना गरेका हुन्। अधिवेशनका क्रममा संस्थाको नयाँ नेतृत्व चयनको प्रक्रिया पनि शुरू भएको छ। अध्यक्ष र उपाध्यक्ष पदका लागि भदौ 6 गते निर्वाचन हुने मिति तय गरिएको छ। निर्वाचन समिति संयोजक कल्याण पन्तले निर्वाचनको तयारी भइरहेको जानकारी दिँदै दिनुभयो। बाँकी पदमा भने एकल उम्मेद्वारी परेको छ। प्रमुख अतिथि डाक्टर कृष्ण भण्डारी मुछेकोले लामो समयदेखि साहित्य कर्ममा लागेका व्यक्तिहरूको सक्रियताले संस्था टिकेको बताउनुभयो। संस्थाका अध्यक्ष भानु भण्डारी छिद्रितले संस्थालाई उचाइमा पुर्याउन आफूले सक्दो मेहनत गरेको बताउनुभयो। कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको परिचय असफल गौतम र चन्द्रावती वाक्लीले गर्नुभयो। कार्यक्रममा प्रमिला सुनार, अन्वेषा गयवाली र बलराम तिमिल सेनाले पनि आफ्नो रचना वाचन गरे। साहित्यिक जमघटमा माधव योगी, प्रेम कुमार उलक, तीर्थराज अधिकारी, कृष्ण प्रसाद बास्तोला, भरत बहेला लगायतले शुभकामना मन्तव्य दिए। उनीहरूले पोखराको साहित्यिक विकासमा गीताञ्जली साहित्य परिवारले खेलेको भूमिकाको चर्चा गरे। कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र राणाबाट र स्वागत वरिष्ठ उपाध्यक्ष धर्मराज अल्पायले गरेका थिए। कार्यक्रममा सचिव राणाबाट र कोषाध्यक्ष वसन्तराज चालिसले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको छ। माध्यमिक तह स्तरीय नेपाली भाषा कौशल प्रतियोगितामा ग्लोबल कलेजियट स्कूल प्रथम भएको छ। प्याप्सन कास्कीको आयोजनामा भएको प्रतिस्पर्धामा रेम्बो एकेडेमी होम्स दोस्रो स्थान हासिल गर्यो। यस्तै बालदेव माध्यमिक विद्यालय तेस्रो र राईमिक माध्यमिक विद्यालय चौथो भयो। बाल कल्याण हाई स्कूलले भने सान्द्वना स्थान प्राप्त गर्यो। दुई दिनसम्म चलेको सो कार्यक्रममा कक्षा 9 र 10 विद्यार्थी सहभागी थिए। प्रतियोगितामा प्याप्सन कास्कीमा आबद्ध 69 विद्यालयमा सहभागिता थियो। कार्यक्रमको समापन समारोहमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरियो। कार्यक्रम प्याप्सन कास्कीका अध्यक्ष सडानन्द गौतमको अवस्थामा भएको थियो। शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद तिमिल सेनाले स्वागत मन्तव्य राख्नुभयो। कार्यक्रम संयोजक खिम गुरूङले प्रतियोगिताको उद्देश्य र महत्वबारे बोल्नुभयो। भाषा प्रतियोगिताको मूल्याङ्कनका लागि 10 सदस्यीय निर्णायक टोली खटिएको थियो। टोलीको संयोजन नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष सूर्यप्रसाद लम्सालले गर्नुभयो। निर्णायकमा रूपमा डोलराज अरियाल, विक्रम पौडेल र शिवहरि सुवेदी रहेका थिए। त्यसैगरी शिशिर ढुङ्गाना, हरिप्रसाद शर्मा र भावना लामिछानेले पनि निर्णायकको भूमिका निभाउनुभयो। टोलीमा अमृत पौडेल, झलक आचार्य र सयवित्री भट्टराई पनि सहभागी थिए। कार्यक्रमको व्यवस्थापन र सञ्चालन प्याप्सनका पदाधिकारीले गरे। उद्घाटन समारोहको सञ्चालन सचिव डिल्लीराम अरियालले गरेका थिए। त्यसैगरी समापन समारोहको सञ्चालन सचिव सुरेन्द्रमान सिंह भण्डारीले गरे। प्याप्सनले विद्यार्थीको भाषिक क्षमता सुधार्ने यो प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा सहभागी विद्यार्थीले नेपाली भाषाका विभिन्न विधामा आफ्नो कौशल देखाएका थिए। नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति कास्कीले जिल्ला स्तरीय चलचित्रकला प्रतियोगिता 2083 आयोजना गरेको छ। जुनियर तथा युवा रेडक्रस सर्कल रत्नज्योति माविको व्यवस्थापनमा भएको प्रतियोगितामा समुदाय तथा संस्थागत विद्यालयका 5-5 विद्यार्थीले सहभागिता जनाएका छन्। प्रतियोगितामा सृजना सेकेन्डरी स्कूलका क्रिस बानिया प्रथम, मदनलाल माविका एन्जल नेपाली द्वितीय र कास्की मोडर्नाइज एकाडेमीकी युना आले तृतीय भए। कालिका मावि रामबजारकी संगीता नेपाली र बालमन्दिर मावि नदीपुरकी आस्था गुरूङले सान्त्वना पुरस्कार पाए। विद्यार्थीले विपद तयारी र सुरक्षित समुदाय, डिजिटल युगमा जिम्मेवार नागरिक तथा प्राकृतिक सौन्दर्यतासँग सम्बन्धित विषयमा चित्र कोरेका थिए। प्रतियोगिताको निर्णायकमा राइट फर चिल्ड्रेनका कला परियोजना संयोजक रमिता नेपाली, कलाकार विवेक थापा र रेडक्रस कास्कीका उपमन्त्री तथा जुनियर युवा समितिका संयोजक डिल्लीराम बराल रहेका थिए। पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले रेडक्रसका गतिविधिले विद्यार्थीमा असल संस्कार, मानवता र सेवाको भावना विकास गर्न सहयोग पुगेको बताउनुभयो। रेडक्रस कास्कीका सभापति उर्मेला खड्काले जुनियर तथा युवा सर्कलका गतिविधिलाई प्रतियोगितामा मात्र सीमित नराखी विपद व्यवस्थापन, मानवीय सेवा र सामाजिक उत्तरदायित्वसँग जोडेर लैजाने बताउनुभयो। सैनिक आवासीय महाविद्यालय पोखराका स्नातक तह बीबीएमा अध्ययनरत विद्यार्थीका लागि असफल उद्यमीसँग अन्तर्क्रिया कार्यक्रम भएको छ। महाविद्यालयको शैक्षिक क्यालेण्डर अनुसार साउन 22 गते यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा रूपाकोट रिसोर्टका अध्यक्ष तथा सफल पर्यटन व्यवसाय पुष्पराज अधिकारी मुख्य वक्ता थिए। अधिकारीले विद्यार्थीलाई उद्यमशीलता, संघर्ष र सफलताका व्यावहारिक सूत्रलाई जानकारी दिए। उनले सफल हुनका लागि अपनाउनु पर्ने मार्ग निर्देशनका विषयमा आफ्नो अनुभव साटे। विद्यार्थीलाई भविष्यमा सफल उद्यमी बन्न उहाँले प्रेरणा दिए। समारोहलाई सम्बोधन गर्दै महाविद्यालयका प्रिन्सिपल डोलराज श्रेष्ठले कार्यक्रमको महत्वबारे चर्चा गरे। यस्ता अन्तर्क्रियाले विद्यार्थीमा उद्यमशील सोच विकास गर्न ठूलो मदत पुग्ने बताए। सो अवसरमा प्रिन्सिपल श्रेष्ठ र प्रमुख व्यवस्थापक प्रमुख सोनानी असीम श्रेष्ठले अधिकारीलाई कलेजको तर्फबाट टोकन अफ लभ प्रदान गरे। कार्यक्रममा गत साउन 8-9 गते पोखराको इन्फर्मेटिक्स कलेजमा आयोजित आईसीपी एलिभेट 2026 प्रतियोगिताका विजेतालाई सम्मान गरियो। उक्त प्रतियोगितामा सैनिक महाविद्यालयका विद्यार्थी फर्स्ट रनर अप बन्न सफल भएका थिए। सफल विद्यार्थीलाई महाविद्यालयको तर्फबाट माया खुसिनु दियो। कार्यक्रम सञ्चालन बीबीए 6 सेमेस्टरकी छात्रा स्नेहा कानु र 4 सेमेस्टरकी छात्रा लज्जा खत्रीले गरेका थिए। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 58 2 57 14।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका को लगी हमी समझ।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोपराइटर मीनराज खड़का, फोन नंबर 061-635-651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाइ, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रार को कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङमा 82 वर्षका तन्दरी मुक्तकमणि एवं कला संस्कृति कर्मी तीर्थ अधिकारी सहित 5 रस्ता सम्मानित भएका छन्। गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङको प्रमुख आतिथ्यमा ठाडो भाका लोककला प्रतिष्ठान नेपालले नमूना तमु समाजको नवनिर्मित भवनमा आयोजना गरेको संस्था सम्मान एवं मौलिक ठाडो भाका छायाङ्कन कार्यक्रममा उक्त कार्य सम्पन्न भएको हो। संस्थाहरूलाई सम्मान गर्दै मन्त्री गुरूङले सम्मानित अग्रज व्यक्तित्वहरूको क्रियाशीलताले आफूलाई समेत ऊर्जा मिलेको बताउनुभयो। उहाँले कार्यक्रमको ओजको ले आफूलाई गौरवबोध बनाएको बताउँदै आधुनिक गीतहरूको बोलबाला चलेको वर्तमानमा आफ्नो पहिचानसँग जोडिएका यस्ता गीत संस्कार संस्कृतिहरू बचाउने क्रममा यो संस्थाले ठाडो भाकाको साथमा बाघचाल प्रतियोगिता, पाद बजाउने प्रतियोगिता गर्दै आएको थाहा पाउँदा झनै खुशी लागेको उल्लेख गर्नुभयो। आफूले पनि पाद बजाउने कला सिक्नका लागि निकै प्रयास गर्दा पनि नसकेको स्मरण गर्नुहुँदै उहाँले मौलिक लोक भाकाका गीत संगीत निकै मन छपर्छ, तर म गुरूङकी छोरी भएर पनि मलाई गला र कला भगवानले दिनु भएन, त्यसैले बेला बेलामा दुःखी बनाउँछ भन्ने गुनासो गर्नुभयो। आयोजक प्रतिष्ठानले छात्रवृत्ति दिएर एससीसम्म पढाएका हाल भक्त आदर्श क्याम्पसको कक्षा 11 का विज्ञान संकायमा पढ़िरहेकी सृजना भुजेलले गाएको गीत सुन्न पाएको भएको मन्त्री गुरूङले नयाँ पुस्तामा हस्तान्तरणका लागि प्रयास देखेर अझै प्रभावित भएको उल्लेख गर्नुभयो। यो प्रयास राम्रो छ, तर यतिमै पुग्दैन, पुस्तान्तरणका लागि थप प्रयास गर्नुपर्छ, गर्नुहोला उहाँले भन्नुभयो। यस्ता कार्यक्रमका लागि गण्डकी प्रदेश सरकार, आफ्नो मन्त्रालय र आफू साथमै रहेको पनि उहाँले प्रतिवेदन गर्नुभयो। उहाँले यसका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानसँग समन्वय गर्न समेत आयोजकलाई निर्देशन दिनुभएको छ। सो अवसरमा मुक्तकमणि समेत रहनुभएका तीर्थ अधिकारी पोखरा हाल अमेरिकालाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि मन्त्री गुरूङ, सभाध्यक्ष बुद्धिमान दुरा धम्पू, प्रतिष्ठानका सल्लाहकारहरूले अधिकारीलाई टीका, दोसल्ला, खादा र सम्मान पत्रद्वारा सम्मान गरेका थिए। सरकार र पार्टी बीच बढ़्दो संशय र तिक्ता बीच प्रधानमन्त्री बालेन शाह र राष्ट्रपति सभापति रवि लामिछाने बीच 45 मिनट कुराकानी भएको छ। प्रधानमन्त्री बालेनलाई समेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुग्नु भएको थियो। बालेनले पछिल्लो पल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नु परेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछाने असन्तुष्ट रहेका छन्। साथै केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बताए। भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिन पछि भर्ने भनिएको चीन भ्रमणका बारेमा पनि विषय उठान भएको बुझिएको छ। उच्च स्रोतका अनुसार राजदूतहरूको छनौट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिका बारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ। दुई नेताबीच एकदमै दरार उत्पन्न भए जस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन, यसलाई नियमित छलफल मान्न सकिन्छ, बालुवाटार स्रोतले भन्यो। लामिछानेले पार्टीका उपसभापति तथा अर्थमन्त्री सोनी वाग्लेलाई लगेर बालुवाटार पुगेको पार्टी स्रोतले जानकारी दिए पनि सुरक्षा स्रोतले उक्त कुरा पुष्टि गरेन। बालेनसँग मुख्य सल्लाहकार कुमार बेन साथमै रहेको बताइएको छ, तर बेनले आफू उक्त भेटमा सहभागी नभएको बताएका छन्। बालेन प्रधानमन्त्री बने यता लामिछाने दोस्रो पल्ट बालुवाटार निवास गएका थिइन्। बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्राय कुनै पनि भेटघाट गर्दैनन्। यसअघिको भेटमा भने लामिछाने र बालेनसँग कुमार बेन लगायत उच्च तहका केही नेता सामेल रहेको उच्च स्रोतले पुष्टि गरेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन गर्न नसकिने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले आगामी असोज 16 र 19 गतेसम्म महाधिवेशन गर्ने तय गरिएको कार्यतालिका नै अन्तिम भएको बताउनुभयो। उहाँले पार्टीको विधान र प्रचलित कानून अनुसार तय गरिएको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो। पार्टीको बृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई सदस्यता अध्यावधिक प्रक्रियामा सहभागी गराउन कार्यतालिकामा आवश्यक हेरफेर र सहजता अप्नाउँदा केही समय लागेको उहाँले बताउनुभयो। वडा अधिवेशन शुरू गर्ने मितिमा 1-2 दिन तलमाथि हुन सक्ने भए पनि महाधिवेशनको मूल मिति परिवर्तन गर्न नसकिने उहाँले बताउनुभयो। विशेष महाधिवेशन र पार्टीको वैधानिकता सम्बन्धी विषयमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सम्मान रूपमा लिएको बताउँदै थापाले आवश्यक परे पुनः न्यायालयको सामना गर्ने स्पष्ट पार्नुभयो। विधान अनुसार भएको विशेष महाधिवेशनलाई यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको दावी गर्दै उहाँले डराउनु पर्ने

0: एउटा पार्टीका नेताहरू साथीहरूले पार्टीको सदस्य अध्यावधि गर्ने कुरामा सके बढीभन्दा बढी साथीहरूलाई गराउँ, बढीभन्दा बढी नेताहरूलाई गराउँ, कोही पनि साथीहरू नछुट्नुहोस् भन्ने सोच राखेर लगातार उहाँहरूले आफ्नो कार्यतालिका बढाउँदै चेन्ज गर्दै बढाउँदै सजिलो बनाउँदै पहिला हामी आफै तलै पुग्नुपर्छ, आफै रिन्यू गर्नुपर्छ भन्नेबाट सुरु गरेको कुरा, तलको साथीहरूको कुरा, माग, आवश्यकता सबै कुरालाई हेरेर यसलाई बदल्दै जाँदै गर्दाखेरि केही समय लागेको छ। त्यस कारणले गर्दाखेरि वडा अधिवेशन जुन प्रारम्भ गर्ने कुरा छ, एक दुई दिन दुई तीन दिनको समय यसलाई तलको अन्तिम डेट तलमाथि नहुने गरिकन गर्नुपर्छ कि भन्ने कुरा उहाँहरूको छ, हामी छलफल गरौँ। यो मैले उहाँलाई भनेको छु, यो कुरा हामी कसैले निर्णय गरौँ भने बैठकले पनि ल्याउनुपर्छ। नेपालको प्रचलित कानून अनुसार, निर्वाचन कानून अनुसार, निर्वाचन कानूनको उहाँहरूको आफ्नो व्यवस्था अनुसार पार्टीमा आएको अधिवेशनको ले ल्याएको परिणामलाई उहाँहरूले लिनुभयो, बुझ्नुभयो, त्यही अनुसारले अध्यावधि गर्नुभयो सक्यो। हामी त त्यहाँबाट नेपाली कंग्रेस पार्टीको नयाँ जिम्मेवारीको आधारमा काम गर्न थाल्यौं। पार्टीका केही साथीहरूले यो विषयमा चित्त बुझाउनु भएन, निर्वाचन आयोगमा आफ्नो असहमति राख्नुभयो, निर्वाचन आयोगले सुन्यो र विशेष महाधिवेशन नै ठिक हो भन्ने कुरा उसले आफ्नो निर्णय दियो। त्यहाँ पनि चित्त नबुझाएर सम्मानित अदालत जानुभयो, सम्मानित अदालतको पनि डिभिजन बेन्चले निर्णय गर्यो यो नै ठिक हो भनेर। हामी अदालत गएको होइन, हामी त विशेष महाधिवेशनको हलले नै ठिक गर्यो भनेर आएको हो। अदालतले त्यसका बारेमा पनि केही कुराहरू बोल्यो, निर्णय गर्यो यो नै ठिक हो भनेर भन्यो सक्यो। त्यसमा पनि चित्त नबुझेर फेरि पार्टीका केही साथीहरू सम्मानित अदालत गएर जानुभयो र अदालतले यसका बारेमा केही कुराहरूको आदेश गरेको छ। एकपटक फेरि निर्वाचन आयोगले गरेको निर्णय त्यही छ, जे हो त्यही नै छ। निर्वाचन आयोगले गरेको निर्णयमा जुन प्रश्नहरू उठेका छन् ती प्रश्नहरूमाथि एकपटक फेरि छलफल होस् भन्ने चाहना भएकोले गर्दा फेरि हो सम्मानित अदालतको विषय बन्यो। अब के गर्ने भन्यो, अब शानका साथ अदालत जाने, शानका साथ उसको डिफेन्ड गर्ने। हिजो निर्वाचन, हिजो विशेष महाधिवेशन भएको कुरा त्यहाँ त्यो हलमा सत्य, निर्वाचन आयोगमा सत्य, अदालतमा अस्ति एकपटक सत्य भएको कुरा अहिले पनि सत्य नै हुन्छ।
1: अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति एवं पूर्व उप प्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र प्रतिबद्धता अनुसार काम गर्न नसके पार्टीले हस्तक्षेप गर्ने बताउनु भएको छ। उहाँले सरकार अहिले नै असफल भइसकेको भन्दै असफल हुन नदिन आफूहरू सचेत रहेको बताउनुभयो। सरकार आफ्नो बाटोबाट विचलित भए पुनः सही मार्गमा ल्याउने राजनीतिक क्षमता राजसभासँग रहेको उहाँले बताउनुभयो। उहाँले सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने बताउनुभयो। लामिछानेले आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्ने स्पष्ट पार्नुभयो। उहाँले अहिले सरकारलाई सच्याउनु पर्ने अवस्था नआएको र त्यस्तो अवस्था आउन पनि नदिने बताउनुभयो। सरकार आफ्नो लिगबाट बाहिरिए पुनः सही बाटोमा ल्याएर यात्रा सहज बनाउने उहाँको भनाइ छ। सरकार सञ्चालनका क्रममा आउने उतार चढ़ावलाई हवाई उड़ानका क्रममा आउने टेबुलेन्ससँग तुलना गर्दै लामिछानेले त्यस्ता अवरोधबाट नातिने आग्रह गर्नुभयो। लामिछानेले सरकार असल नियत र सही दिशामा अघि बढ़िरहेको दावी गर्दै आम नागरिकलाई ढुक्क रहन आग्रह गर्नुभयो। उहाँले सरकारलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
2: केही प्राथमिकताहरू केही फिक्स गर्नुपर्ने हुन्छ, कहिलेकाहीँ जग बनाउँदाखेरि घरको सेपै आउँदैन, जग खनेको हुन्छ हेर्दा कति दिन भयो, यति समय भयो, महिनौ भयो, जग खनेको छ तर स्ट्रक्चर घरको देखिँदैन। त्यस कारणले अहिले यो जग खन्ने बेलामा तपाईँहरूले स्ट्रक्चर नदेखेको हुनाले र कहिलेकाहीँ विपक्षी प्रतिपक्षीहरूले खै त स्ट्रक्चरै छैन यस्तो त ताल छ भनेर हामीले जग खनिरहेको विषयलाई देखाएर हामीले जग खनेको दृश्य देखाएर तपाईँहरूलाई अत्याउन पनि सक्छन्। नअत्याउनु होला, हामी बलियो जग बनाउने पक्षमा छौं। राजनीति सधैँभरि गरौंला, पुस्तौं पुस्तासम्म यसैबाट गरौंला र राजनीति गर्दा गर्दै चाहिँ अगाडि जाउँला, जीवनभरि गरौंला भन्ने सोच भएका हामी कोही पनि छैनौं। हामी आफ्नो टर्नमा आफ्नो अवधिभरि इमान्दारिताका साथ काम गर्छौं। अहिले जग खन्ने बेला भएको हुनाले स्ट्रक्चर आउन बाँकी छ। सुन्दर स्ट्रक्चर देखाउनलाई मात्र बनाएर हुँदैन, जग बलियो छैन भने त्यो ढल छ। हामी त्यो ढल्ने स्ट्रक्चरमा काम गरिरहेका छैनौं, हामी बलियो स्ट्रक्चरमा काम गरिरहेका छौं। त्यस कारणले आत्तिनुपर्ने, तर्सिनुपर्ने, अप्ठ्यारो मान्नुपर्ने केही पनि आवश्यकता छैन। हामी तपाईँहरूसँग सहकारी गर्छौं, तपाईँहरूसँग सँगसँगै काम गर्छौं। कहीँ कतै सुनिन्छ कहिलेकाहीँ यो चाहिँ केही गडबड भयो कि केही बिग्रियो कि अलिकति राजनीतिक रूपमा अप्ठ्यारो पर्यो कि झगडा पो पर्यो कि भने जस्ता कहिलेका रिमर्सहरू आउँछन्। त्यो रिमर्सहरूलाई तपाईँहरूले मतलब आज विकेन्ड

0: पनि हो, ती रिमर्सहरूलाई आज स्न्याक्सको रूपमा ग्रहण गर्नुहोला। त्यो रिमर्स स्न्याक्स मात्रै हो, त्यसको खासै त्योभन्दा बढी भ्याल्यु केही पनि छैन। हामीले एक मान्छेले अर्को मान्छेलाई प्रमिस गरेका होइन, हामीले हिस्ट्रीलाई प्रमिस गरेका हो, यो देशलाई, यो देशको जेनेरेसनलाई, आउने जेनेरेसनलाई प्रमिस गरेको। त्यस कारणले आफ्नो बाचा, आफ्नो प्रतिबद्धताबाट पछाडि हट्ने, भाग्ने छुट हामी कसैलाई पनि छैन। र म फेरि पनि स्पष्ट गर्न चाहन्छु, सरकारले आफ्नो बाचा, आफ्नो लक्ष्य अनुसार काम गर्छ। सरकारले काम गरेनछ भने हामीसँग राजनैतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समाउन सक्ने क्षमता पोलिटिकल पार्टीले जहिले पनि राख्छ। त्यस कारणले त्यो अवस्थामा पुगेको पनि छैन, पुग्न हामी दिँदा पनि दिँदैनौँ। पुगेको खण्डमा लिगबाट बाहिर गयो भने पुनः लिगमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौँ। एज आई सेड अर्लियर, अलिकति टर्बुलेन्सहरू कहिलेकाहीँ आइरहन्छन् यो यात्रामा, हिँडिरहँदाखेरि बाटोमा कहिलेकाहीँ बादलका टुक्राहरूमा जहाज छिर्दाखेरि जहाज हल्लिन्छ, तर जहाज हल्लियो भन्दैमा लौ दुर्घटनामा पर्ने भयो कि छसिने भयो कि भनेर डर मान्नु पनि पर्दैन। एज आई सेड अर्लियर, सिट ब्याक एन्ड रिल्याक्स, हामी सही ढंगले असल नियतका साथ यो जहाजलाई गन्तव्यमा पुर्याउँछौँ।
1: अब बाँकी समाचार। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै अघि बढ़ाउनु पर्यो बताउनुभयो। आइतबार ललितपुरमा आयोजित कार्यक्रममा भट्टले नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर करिब 4% रहेको उल्लेख गर्दै नीतिगत सुधार र लगानी विस्तार भएका केही वर्षमा 7% आर्थिक वृद्धि हासिल भएको बताउनुभयो। उहाँले अहिले पनि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। आर्थिक वृद्धिको आधार विस्तार गर्न पुँजी निर्माण, शक्ति विकास, दक्ष जनशक्ति विकास र प्रविधिमा लगानी बढ़ाउनु पर्ने उहाँको भनाइ थियो। डिजिटल प्रविधि तथा कृत्रिम बौद्धिक महत्ताबाट प्राप्त अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा पनि उहाँले जोड़ दिनुभयो। भट्टका अनुसार नेपालको कुल कारक उत्पादकत्व करिब 0.2% मात्रै रहेकाले हालको आर्थिक वृद्धिको मुख्य आधार पुँजी र श्रम शक्ति हो। बढ़दो वैदेशिक पलायन र न्यून जनसंख्या वृद्धिदरले मानव पुँजी निर्माणमा चुनौती थपिएको उहाँले बताउनुभयो। भूकम्पपछिको पुनर्निर्माणका क्रममा लगानी बढ़दा नेपालले लगातार 3 वर्ष करिब 7% आर्थिक वृद्धि हासिल गरेको उल्लेख गर्दै उहाँले त्यति बेला कुल गृहस्थ उत्पादनको करिब 30% पुँजी निर्माण भएको बताउनुभयो। हाल स्थिर पुँजी निर्माण कुल गृहस्थ उत्पादनको करिब 26% पुगेको उहाँको भनाइ छ। उहाँले शिक्षा, स्वास्थ्य, सिप विकास, प्रविधि र पुँजीमा लगानी बढ़ाउँदै दक्ष जनशक्तिलाई देशै भएर टिकाउनु पर्यो बताउनुभयो। उत्पादको प्रविधि र पुँजीसँग मात्र नभई कार्य संस्कृति, शिक्षा र संस्थागत संरचनासँग सँगै जोड़िएको उल्लेख गर्दै प्रभावकारी नीति र बलियो संस्थागत संरचना आवश्यक रहेको बताउनुभयो। अब मौसम सम्बन्धी जानकारी। आदेश पर मनसुनी बाहेकको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार मनसुनको निशापीय रेखा सदर स्थानमाको आसपासमा रहेको छ। अहिले कोशी र लुम्बिनी प्रदेशका केही भूभाग र गण्डकी, बागमती र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका सारन्दा बादल लागेको छ। मध्य प्रदेश सहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका आंशिक बादली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्तरमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार आज देशभर सारन्दा बादल लाग्ने अनुमान छ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। त्यसै गरी पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका साथै कर्णालीको पहाड़ी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अर्को अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। शामको अन्तिम सोमबार सोम प्रदोष व्रतको संयोग शिवालयमा घुइचो। कास्कीमा जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा सिर्जना स्कूलका बानिया प्रथम, परिद्वारा जुवातास खेलले खेलाउने 12 जना पक्राउ। रवि लामिछाने प्रधानमन्त्री बीच 45 मिनट छलफल, सरकारले बाटो बिराए काम समातेर अघि सही ठाउँमा ल्याउने राष्ट्रवासवादी लामिछानेको स्पष्टोक्ति। कांग्रेसको 15 राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनै पनि हालतमा तलमाथि नहुने सभापति थापाको चिठी। उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यक रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको बनाई। आज पनि विभिन्न स्थानमा पानी पर्ने सम्भावना। रेडियो सपकाले तयार पारेको बिहान छबजीको खबर संगालाको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्न अहिले 9 बजे खबर संगाल आउनेछ। हामी छौँ सफलताको पाइलामा। अब केही बेर पाइसक्नु सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-33394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगनगौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-75475।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र थ्री कम्प्लेक्सको बिचमा।
5: फोन नम्बर 061-87-915।
6: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
7: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माई त पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462689।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।
7: उमंग

0: आए एक ही देश से, उतरे एक ही घाट, हवा लगी संसार की, हो गए बारह बार। हम जरा संसार की हवा को रोकने की कोशिश कर रहे हैं।
1: Hear yourself, स्वयं को आवाज लाए सुनो हो।
2: के हुन्छ यस जीवनमा त जब हामी सानो थियौ, सबभन्दा पहिला आमा बुबा हाम्रा सारा कुराहरू उहाँमाथि निर्भर हुन्थ्यो। बिस्तारै बिस्तारै हामी ठूलो भयौं, स्कूल जान थाल्यौं, साथीहरू बन्दै गए, बिस्तारै बिस्तारै उनीहरूमाथि निर्भर हुन थाल्यौं। जसै जसै उमेर बढ्दै गयो, ठूलो हुँदै गयौं, त्यसरी नै बिस्तारै बिस्तारै बिस्तारै अरू मानिसहरूमाथि निर्भर हुँदै गयौं। सोच्नुपर्ने कुरा छ, यो एउटा जीवन छ। हामी सबैलाई थाहा छ कि समय के हो। भनिन्छ समय एकदमै बलियो छ। समय त यति बलियो छ, केही न केही हुन सक्छ, समयले जे पनि गराउन सक्दछ। र समय थाहा पाउनका लागि हामी सबैजना घड़ी पनि किन्दछौ, सूर्यतिर पनि हेर्दछौ। सूर्य उदय भयो, सूर्य अस्त भयो, आफ्नो घड़ीलाई हेर्छौ। अहिले 2 बज्यो, अहिले 3 बज्यो, 4 बज्यो, 5 बज्यो। मैले सोच्न थाले कति घड़ीहरू छन्। एउटा त त्यो घड़ी छ जुन घड़ीमा सूर्य चल्दछ, सूर्योदय भयो, सूर्यास्त भयो, एक दिन बित्यो। एउटा घड़ी त्यो हो जसमा समुद्र चल्दछ, लहर आयो आएन, चन्द्रमा चल्दछ, पूर्णिमा भयो, त्यसपछि अलि सानो अलि सानो अलि सानो, अनि केही पनि चल्दैन, फेरि बिस्तारै बिस्तारै बिस्तारै गरी पूर्णिमा हुन्छ। एउटा घड़ी त्यो हो जुन तपाईँको हातमा बाँधिएको छ, त्यो घड़ी आफ्नै किसिमले चल्छ, त्यसको एक एक सेकेण्ड हुन्छ। जब 60 सेकेण्ड पूरा भयो भने 1 मिनट हुन्छ, जब 60 मिनट पूरा भयो भने 1 घण्टा हुन्छ, त्यसै गरी त्यो घड़ी चल्दछ। ती सारा घड़ीहरू मध्ये एउटा चन्द्रमाको घड़ी भयो, सूर्यको घड़ी भयो, समुद्रको घड़ी भयो, पृथ्वीको घड़ी भयो। ती सारा घड़ीहरू मध्ये सबभन्दा बलियो घड़ी कुन हो? किनकि घड़ी जुन तपाईले नारीमा बाँध्नु भएको छ, हातमा बाँध्नु भएको छ, त्यो त आफ्नै ढंगले चल्दछ, तर तपाई कुन घड़ीको आधारमा चल्नुहुन्छ? सूर्यको घड़ीले, हातमा बाँधिएकोले, समुद्रको घड़ीले, चन्द्रमाको घड़ीले, कुनले? मैले सोचे कि मानिसको पनि एउटा घड़ी छ, तर त्यो घड़ीको हात छैन। त्यो कुन चाहिँ घड़ी हो? त्यो श्वासको घड़ी हो। एक एक श्वास जुन तपाई भित्र चल्दछ, त्यो पनि तपाईको घड़ी हो। त्यस घड़ीका आधारमा तपाई चल्नुहुन्छ। जब तपाई जन्मिनुभयो, त्यो घड़ी चल्न थाल्यो। जब त्यो घड़ीले समय देखाउन बन्द गर्नेछ, अनि तपाई पनि बन्द हुनुहुनेछ, त्यस घड़ीको हिसाबले तपाई चल्नुहुन्छ। के यस्तो समय छ? कुन यस्तो घड़ी छ? यो घड़ी बन्द भए पनि के हुन्छ र? कोही अरूसँग समय सोधुला? होइन त, यदि यो घड़ी एक दिनको लागि बन्द भयो भने के हुन्छ र? तर यो श्वास एक दिनको लागि बन्द भयो भने अरूबाट यो श्वास लिन सकिन्छ र? तर यो सारा जीवन बिते पनि कहिले विचार आउँदैन, कहिले सम्झना आउँदैन कि मेरो वास्तविक घड़ी कुन हो, मेरो वास्तविक समय कुन हो? वास्तविक समय त्यो घड़ीको समय होइन। यो घड़ीलाई के थाहा के बित्यो? 2 बजेको छ, 2 त फेरि पनि बज्दछ। यदि घड़ीमा चाबी छ, घड़ीमा ब्याट्री छ भने त्यसमा त अर्को पटक 2 बज्छ, त्यस पश्चात अर्को पटक 3 बज्छ, त्यसपछि अर्कोचोटि 4 बज्छ। तर यो दिन केमा बितेर गयो? त्यो त श्वासको घड़ीले मात्रै बताउन सक्दछ। किनकि जुन दिन त्यो बन्द हुन्छ, त्यो दिन केही पनि रहँदैन। तर के तपाईले आफ्नो सारा जीवनमा त्यो घड़ीलाई हेर्ने कोशिश गर्नुभयो कि गर्नु भएन? त्यस घड़ीमा कति समय बित्यो? त्यसमा जति बितिसकेको छ, त्यो त कहिले पनि फर्केर आउन सक्दैन। यदि त्यो घड़ीलाई हेर्नुहुन्छ भने वास्तविक समय के हो त्यो थाहा हुन्छ। वास्तविक समय के हो? तपाई एक दिनलाई चिन्नुहुन्छ, तपाई एक महिनालाई चिन्नुहुन्छ, तपाई एक हप्तालाई चिन्नुहुन्छ, तपाई एक वर्षलाई चिन्नुहुन्छ, तर एउटा श्वासलाई तपाई चिन्नुहुन्न। यो श्वास के हो? तपाईको यो एउटा एउटा श्वास यति मूल्यवान छ कि संसारको सारा सम्पत्ति पनि एउटा श्वासको बराबर छैन। यति मूल्यवान छ। तपाईलाई यो श्वासको के महत्व छ? के बुझ्नुहुन्छ यो श्वास के हो? जब तपाई जन्मिनुभयो, घरमा जन्मिनुभयो, अस्पतालमा जन्मिनुभयो, जहाँसुकै जन्मिनुभयो, तपाई र कात्रोका बीचमा के थियो? जब तपाई जन्मिनुभयो, तपाई र कात्रोको बीचमा के थियो? थाहा छ? छैन। श्वास। जब तपाई जन्मिनुभयो, यदि तपाईँको श्वास नचलिरहेको भए तपाईँलाई के गरिन्थ्यो? सानो बच्चालाई सेतो कपडाले बाँधिदिन्थ्यो। तपाईँलाई त्यसले त बाँधिएन नि। थाहा छ किन बाँधिएन? थाहा छ किन बाँधिएन? किनकि तपाईँको श्वास चलिरहेको थियो। र जुन दिन तपाईँ यो संसारबाट जानुहुन्छ, कुन चीजलाई हेरिन्छ त्यो चलिरहेको छ कि छैन? तर मेरो तर्क छ, तपाईँको र कात्रोको बीचमा के कुरा छ? धन छैन, सम्पत्ति छैन, इज्जत छैन, छोरा छैन, नाता छैन, केही पनि छैन। केवल एउटा चीज मात्रै छ र त्यो हो श्वास। जबसम्म यो श्वास आइरहेको छ, गइरहेको छ भने सबै थोक छ, र जुन दिन यो सकिनेछ केही पनि बच्ने छैन। फेरि म सोध्छु, यो के हो? यो के हो? बुझ्नुहुन्छ? यसलाई बुझ्नुहुन्छ? चिन्नुहुन्छ? श्वास हो। श्वासमा ध्यान पनि जाँदैन। जब धेरै श्वासमा हुन्छ, हुनसक्छ ध्यान जान्छ, नत्र भने जाँदैन। मन छ, मनका पछाडि दौड़िरहेका छन्। संसारमा सारा कामहरू भइरहेका छन्। यो गर्नु छ, त्यो गर्नु छ, यो गर्नु छ, यस्तो छ, त्यस्तो छ। मानिसहरू बिहान बिहान चियासँग के पढ्छन्? चिया पिउँछन् शरीरका लागि, र पत्रिका दिमागको चिया हो। पत्रिका पढ्छन्, पत्रिका पढ्छन्, एउटा हातमा चिया, अर्को हातमा पत्रिका। के भइरहेको छ? त्यसैले त पत्रिका पढ्नुहुन्छ नि। यो संसारमा के भइरहेको छ थाहा होस्, त्यसैले त पढ्नुहुन्छ नि। यो देशमा के भइरहेको छ, अरू देशहरूमा के भइरहेको छ, अरू देशहरूमा के भइरहेको छ, त्यसैले त पढ्नुहुन्छ नि पत्रिका, होइन त? हो अथवा होइन भन्नुहोस् न। केही त भन्नुहोस्, केही त भन्नुहोस्। सुनिरहनु भएको छ कि छैन? के अल्छी लाग्यो? ठिक छ, पत्रिका पढ्नु छ तपाईँलाई। एउटा अर्को पत्रिका छ, सारा सृष्टिमा के भइरहेको छ, को हुन् जो थिए आजको ताजा खबर, को हुन् जो थिए रहने छन् र अहिले पनि छन्।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटी सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कका लागि 98 5 60 35 394।
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइवेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
5: हेलो,
6: हजुर सन्चै, कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
8: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र सिटी कम्प्लेक्स को बीचमा।
9: फोन नम्बर 061-5587-915।
11: हेलो
12: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
13: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको PST टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
3: सम्पर्क PST ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98 60 39 63 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
8: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङचोक, फोन नम्बर 061-5774-668, मोबाइल नम्बर 98-5-60-28-104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
14: आयो है मासु, ताजा ताजा मासु,

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स कप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्तीटु मिट्स
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी सधैँ छ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 01 65 35 651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
10: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98 11 60 62 983, 98 5 60 52 855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, गुप्त विशाल बजार।
11: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिक्ष काठ उद्योगतिर जान लागेको होइन?
12: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा काष्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ।
16: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि

0: यस गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98 560 33 560 98 560 33 560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नापा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजार लगायत व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेको पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशाधित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ

नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। कार्यक्रम समय सन्दर्भमा आज श्रावण महिनाको सोमबार, श्रावण महिनाको सोमबारको विशेष महत्व रहेको छ। श्रावण महिना शिव भगवानको महिना। यो महिनामा शिव भगवानलाई गंगा जल अर्पण गर्नु, बेलपत्र र गाईको दूध अर्पण गर्नु अति नै महत्व मानिन्छ। शिव भगवानसँग श्रावण महिनाको सोमबार भगवान शिवको आराधना गर्ने अत्यन्त शुभ दिन मानिन्छ। श्रावण महिना वर्षाको मौसमसँगै हरियाली, शुद्धता

0: भक्तिको प्रतीक पनि मानिन्छ। भगवान शिवलाई जल, दूध, बेलपत्र, धतुरो, अक्षता, चन्दन र फूल चढ़ाई पूजा गरिन्छ। धेरै भक्तजन व्रत बसेर शिवको आराधना गर्दछन्। महिला तथा पुरूषहरूले स्वास्थ्य, शान्ति, सफलता र आध्यात्मिक उन्नतिको कामना गर्दै व्रत र पूजा गर्ने परम्परा रहँदै आएको छ। श्रावण महिनाको सोमबार भगवान शिवको स्मरण, सकारात्मक सोच, सेवा र संयमको अभ्यास गर्नु पनि पूजाकै महत्वपूर्ण भाग मानिन्छ। त्यसकारण आम नागरिकहरूलाई शिवको भगवानको कृपा वर्षिरहोस् हामी शुभकामना दिन चाहन्छौ। आज कार्यक्रम समय सन्दर्भमा हामीले श्रावण महिनाको महत्व, शिव भगवानको पूजा आराधना, त्यो सँगसँगै गंगा जल शिव भगवानलाई किन प्रिय छ, त्यो सँगै फेरि हामीले वर्षौंदेखि गर्दै आएको केदारेश्वर मन्दिरमा भक्तजनहरूको घुइचोको विषयलाई लिएर केदारेश्वर महादेव मरी सेवा आश्रमका पीठाधीश डाक्टर चितघन चैतन्य महाराजज्यूसँग कुराकानी गरेका छौ। गुरूजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर नमस्कार, यहाँलाई विशेष विशेष धन्यवाद छ र सम्पूर्ण सफलता रेडियो 103.4 मेगाहर्जका सम्पूर्ण श्रोताहरू, धर्मप्राण मानव महानुभावहरूमा श्रावण मास आज सोमबार हार्दिक मंगलमय शुभकामना छ र यस रेडियोको माध्यमले श्रावणको सोमबारको विषयमा, यसको महत्वको विषयमा प्रश्न राख्नुभएको छ। यद्यपि सबै दिनहरू, सबै महिनाहरू आफैमा पवित्र छन्, आफैमा महत्वपूर्ण छन्। तदेव लग्नम सुदिनम तदेव, तारा बलन चन्द्र बलन तदेव, विद्या बलन दैव बलन तदेव, लक्ष्मी पते तें घ्रिवंश स्मरामि। जुन महिनामा, जुन बारमा, जुन तिथिमा, जुन समयमा परमात्माको स्मरण हुन्छ त्यही नै शुभ बेला, शुभ दिन, शुभ तिथि, शुभ बार, शुभ वर्ष हो भनेर भनिएको छ। तर पनि हाम्रो शास्त्रकारहरूले संसारका प्राणीहरूलाई धर्म प्रति प्रवृत्ति गराउनको लागि विशेष दिन, महिना, तिथि, बारहरूको उल्लेख गरेर धर्मप्रति प्रेरित गर्ने काम गर्नुभएको छ। यसै सन्दर्भमा भगवान सदाशिवको आराधना गर्नको लागि श्रावण महिनालाई विशेष महिमाको रूपमा वर्णन गरिएको छ। श्रावण महिना भगवान शिवको अत्यन्त प्रिय महिना हो। यस महिनामा प्रकृतिले पनि भगवानको अभिषेक गरिरहेको हुन्छ र श्रावण महिनामा भगवानलाई दूध जल अर्पण गर्नाले भगवान विशेष प्रसन्न हुनुहुन्छ भन्ने हाम्रो शास्त्रकारहरूले हामीलाई बताउनु भएको छ। प्राचीन कालको एक कथा आउँछ श्रावण मास र सोमबार सम्बन्धी। उज्जैनी नामको नगरमा एक अत्यन्त धनाढ्य साहूकार थिए, धनी धनाढ्य धनी सेठ थिए। उनको घरमा कुनै चीजको कमी थिएन, कुबेरको समान उनको धन सम्पत्ति ऐश्वर्य पूर्ण थियो। तर सबै हुँदा हुँदै पनि उनलाई केही न केही चीजको कमी हुने गर्दछ। यो संसारको एउटा नियमै हो, सबै चीज सबैले पाउँदैन। त्यो साहूकारको घरमा सबै थियो तर सन्ततिको अभावले गर्दाखेरि उनमा, पति पत्नीमा थोरै असन्तोष थियो। एक दिन पत्नीले उनलाई सन्तानको लागि प्रार्थना गरिन् र महात्माहरूसँग आफ्नो जिज्ञासा राख्दाखेरि श्रावणको सोमबारमा विशेष व्रत गर्ने उपदेश उनले श्रवण गरे र अत्यन्त निष्ठा, समर्पण र पूर्ण भक्तिभावका साथमा पति पत्नीले मिलेर श्रावणको सोमबार व्रत गर्न थाले। उनीहरूले धेरै वर्षसम्म व्रत गरे, अत्यन्त कातर भएर भगवानलाई प्रार्थना गरे। यो प्रार्थनालाई कैलाशमा निवास गर्नुहुने भगवती पार्वतीले भगवान शिवसँग निवेदन गर्नुभयो र यस साहूकारमाथि विशेष कृपा गर्ने प्रार्थना गर्नुभयो। भगवतीको प्रार्थनाले भगवान शंकरले भन्नुभयो, ठिकै छ, म तिम्रो प्रार्थनाले र पति पत्नीको भक्तिले द्रवित भएर यसलाई म सन्तति त प्रदान गर्दछु, तर यसको प्रारब्धमा सन्तानको सुख छैन। संसारको प्रत्येक प्राणीले आफ्नो प्रारब्धको भोग भोग्नु पर्दछ। त्यसकारण यसलाई प्रारब्धमा सन्तानको सुख नभएको कारण 12 वर्षको आयुमा उसको पुत्रको मृत्यु हुनेछ। यद्यपि पुत्र शान्त सुशील सुन्दर सर्वगुण सम्पन्न हुनेछ तर 12 वर्षको उसको आयु हुनेछ भनेर भगवान शंकरले भन्नुभयो र उसलाई वरदान पनि दिनुभयो। साहुकारले विचार गरे, भगवानको कृपा यस्तै हो भने ठिकै छ। समय बित्दै गयो, भगवानको भक्ति गर्दै कालयापन गर्दै गर्दा उनकी पत्नी गर्भवती भइन्। 10 मास पूर्ण भएपछि एक सूर्यको समान तेजस्वी र चन्द्रको समान शीतल स्वच्छ सुन्दर एक बालक प्रकट भयो। साहुकारकी पत्नी अत्यन्त खुशी भइन् र त्यो नगरमै आनन्दको एक उत्सव भयो। तर साहुकारलाई मनमा एक प्रकारको खुशी पनि छ, ता पनि छ। सन्तान त भयो तर 12 वर्षमा वियोग पनि सहन गर्नुपर्छ भन्ने चिन्ता पनि छ। यसै चिन्ताको बीचमा बिस्तारै सनै सनै त्यो बालकको पालन पोषण हुँदै गयो र बालक पनि भगवान शिवको कृपाले प्राप्त भएको छ। सम्पूर्ण गुणहरू छन्, सुशील चरित्रवान निष्ठावान भगवानमा समर्पण भएको र गुरूहरूको आज्ञालाई पालन गर्ने र अत्यन्त तीक्ष्ण बुद्धिको भए कमै समयमा उनले गम्भीर शास्त्रहरूको अध्ययन गर्ने बानी पनि भयो। 11 वर्षको पुगेपछि सेठानीले आफ्नो पतिसँग निवेदन गरिन्, भगवान मेरो पुत्रको आयु अब 11 वर्षको भएको छ, मेरो पुत्रको लागि अब योग्य वधु को खोजी गर्न पर्यो, इनको विवाह गरिदिनु पर्यो। यो प्रार्थना सुनेपछि शेषले विचार गरे, 1 वर्षको यसको अब आयु शेष छ, यसको विवाह गरेर कुनै कुलीन कन्याको जीवन कसरी बिगारदिने, तर यसको आयु यति छ भन्न पनि सकेको छैन। र उनले श्रीमतीलाई भने, होइन, यसले अझै अध्ययन पूर्ण गर्नु छ, शास्त्रहरूको गम्भीर अध्ययन गर्नु छ, अहिले यसको विवाहको समय भएको छैन भनेर आफ्नो श्रीमतीलाई सम्झाउने प्रयास गरे र आफ्नो श्रीमतीको भाइ अर्थात आफ्नो पुत्रको मामालाई पर्याप्त धन दिएर राम्रोसँग सम्झाएर कि तिमीले आफ्नो भान्जोलाई काशीमा लगेर शास्त्रको गहन अध्यापन गर्ने कार्य गर भनेर दुवैजनालाई सम्झाएर र पर्याप्त धन दिएर मार्गमा जाँदाखेरि भगवानको दर्शन यज्ञ जप तप ध्यान विभिन्न तीर्थहरूको दर्शन गर्दै तपस्वी ज्ञानी ऋषि महर्षिहरूलाई खुशी पार्दै उहाँहरूको सम्मान गर्दै र नैष्ठिक चरित्रवान गरीब ब्राह्मणहरूलाई पर्याप्त धनको दान गर्दै जानु भनी सम्झाए र त्यसै अनुसार मामा भान्जा भएर दुवैजना काशीमा पुगे र काशीमा गएर पिताको आज्ञा अनुसार प्रात सायं भगवान काशीपति विश्वनाथको दर्शन गर्दै गंगा स्नान गर्दै गुरूहरूको सम्मान गर्दै गुरूहरूप्रति समर्पण हुँदै र अन्य काल भैरव आदि देवी देवताहरूको दर्शन पूजन गर्दै अत्यन्त विनम्रताका साथमा जीवन यापन गर्दै उनले अध्ययन गरे र प्रारम्भानुसार जब उनको 12 वर्षको आयु पूरा हुने समय भयो, मामाले विधिपूर्वक योग्य विद्वानहरूलाई बोलाएर विशाल यज्ञको आयोजना गरिरहेका थिए। धूमधामले यज्ञ भइरहेको थियो, भगवानका स्तुतिहरू भइरहेका थिए। अकस्मात शेखको पुत्रको छातीमा भयंकर पीड़ा कम्पन आदि शुरू भइसकेपछि उनले आफ्नो मामासँग निवेदन गरे। मामाले भान्जोलाई सम्झाएर भने, तिमी कोठामा गएर आराम गर, म यज्ञ सम्पादन गरेर आउँछु, तिमी आराम गरेर भनेर पठाए। केही समयपछि गएर हेर्दा आफ्नो भान्जोलाई अचेत अवस्थामा कोठामा मृत अवस्थामा देखेपछि ऊ साह्रै पीड़ित भए, दुखी भए र मामाले आफ्नो भान्जोको छेउमा विलाप गर्दै भगवान शिवसँग प्रार्थना गर्दै, हे भोलेनाथ, मैले कुन अपराधको दण्ड पाए, म अब गएर दिदी भिनाजुलाई के उत्तर दिनु, मैले जुन भान्जोको सुरक्षाको लागि मेरो साथमा यहाँ लगाउनु भएको थियो, मलाई उनको साथमा पठाउनु भएको थियो। अब म कुन मुख लिएर जानु, म कसरी जानु, म के गर्नु? हे प्रभु, हजुरले मलाई कुन अपराधको दण्ड दिनुभयो, कृपा गर्नुहोस्। खुब कातर स्वरमा रुदै भगवानसँग प्रार्थना गरे। यो उनको प्रार्थनालाई भगवती पार्वतीले श्रवण गर्नुभयो। भगवती पार्वतीको हृदय दयाले द्रवित भयो र भगवान भोलेनाथसँग निवेदन गर्नुभयो र भगवान भोलेनाथ पनि पार्वतीको त्यो निवेदन, साहुकारको निश्चल प्रेम, श्रावणको सोमबारको निष्ठापूर्वक व्रत र यो बालकको मामाको आर्त स्वर र उसको पनि भगवान प्रति अपार श्रद्धाको कारणले भगवान पनि द्रवीभूत हुनुभयो र स्वयं प्रकट भएर आफ्नो हातले स्पर्श गर्दै त्यो बालकलाई पुनः जीवनदान दिनुभयो र ती बालक सम्पूर्ण शास्त्रहरूमा पारंगत भएर फर्किने क्रममा फेरि मार्गमा एक राजकुमारीसँग विवाहका साथमा आफ्नो घरमा फर्के। यहाँ पिता अत्यन्त चिन्तित भए, चिन्तित अवस्थामा थिए। उनले मनमा संकल्प गरेका थिए, यदि मैले मेरो पुत्रको मृत्युको समाचार सुने भने म प्राण दान गर्नेछु भन्ने उनको संकल्प थियो। तर आफ्नो पुत्रको सकुशल आगमनलाई देखेर अत्यन्त द्रवीभूत भए, अत्यन्त प्रसन्न भए, भगवान प्रति लाखौं धन्यवादका शब्दहरू व्यक्त गरे, भगवानको स्तुति गरे। यस प्रकारका थुप्रै कथाहरू श्रावण सम्बन्धी, श्रावणका सोमबार सम्बन्धी, यसको महिमा सम्बन्धी कथाहरू पर्याप्त मात्रामा हामीले पुराणहरूमा सुन्न पाउँछौ। यसरी श्रावणको महिना भगवानलाई समर्पित अत्यन्त दिव्य र त्यसमा पनि यो सोमबार विशेष गरेर सोम भगवानका परमप्रिय जुन सोमलाई चन्द्रमालाई, सोम अर्थात चन्द्र, चन्द्रमालाई भगवानले आफ्नो शीशमा धारण गर्नुभएको छ। त्यसकारणले यो सोमबारको व्रत बस्नाले, सोमबारको आराधना गर्नाले भगवान अति नै प्रसन्न हुनुहुन्छ। यही यो श्रावणको र सोमबारको महत्व रहेको छ, मैले संक्षेपमा निवेदन गरे। त्यस्तै भगवानका अनेक रूप छन्, जुन रूप मध्ये यो सदाशिव कल्याणमय भगवानको शिव स्वरूप छ र भगवान शिवलाई जल अति प्रिय छ। शास्त्रमा भनिएको छ, नमस्कार प्रियो भानु, जलधारा प्रियो शिव, अलंकार प्रियो विष्णु, ब्राह्मण मधुरम प्रिय। भगवान विष्णुलाई अलंकार यानि सजावट प्रिय छ, भगवान सूर्यलाई नमस्कार प्रिय छ र भगवान यति भोला, त्यसकारणले भगवानको नाम पनि भोलानाथ। भगवानले भन्नुहुन्छ, अरू केही नभए पनि मलाई जल, जल पनि, जल मात्रले पनि भगवान प्रसन्न हुनुहुन्छ, किनकि यो जल जीवन हो, जल नै जीवन हो। यद्यपि भगवानलाई जीवनको कुनै आवश्यकता छैन, वहाँ त स्वयं अजन्मा अजर अमर हुनुहुन्छ, तर पनि एक भगवानलाई समर्पणको प्रतीकको रूपमा तिमीसँग अरू केही छैन भने पनि जल मात्रै अर्पण गरे भने पनि म प्रसन्न हुन्छु र केवल मलाई मात्र होइन संसारमा जो पिपासु छन् उनी सबैलाई जल पान गर्नु, यो पनि भाव हो। र अर्को यो भन्दा पनि यसको आध्यात्मिक भाव भनेको के हो भने, जल अर्पण गर्नु भनेको जल एक स्वच्छताको प्रतीक हो, स्वच्छता भनेको ज्ञानको प्रतीक हो, ज्ञान भगवानलाई अति प्रिय छ, ज्ञान हुनु पर्यो, स्वच्छता हुनु पर्यो, आफ्नो हृदयलाई निर्मल पार्नु, आफ्नो स्वच्छलाई, आफ्नो हृदयलाई, आफ्नो अन्तःकरणलाई, आफ्नो मन बुद्धि चित्तलाई जल जस्तै निर्मल पार्नु, जलले आफ्नो अन्तःकरणलाई पवित्र पार्नु भन्ने भाव पनि यस जल अर्पणको माध्यमले हामीले बुझ्नु पर्छ। भगवान अत्यन्त जल प्रिय हुनुहुन्छ। अरू पौराणिक मान्यता अनुसार भगवान शिवले यो समुद्र मन्थनबाट प्रकट भएको यो विषलाई जगत कल्याणको लागि भगवान शिवले जब त्यो विषलाई पान गर्नुभयो, त्यो विषको पानले अति तप्त भएको अवस्थामा भगवानलाई शीतल होस् भन्ने एउटा भाव पनि त्यसमा आउँछ। भगवानलाई शीतलताको प्राप्ति होस् भन्ने हेतुले पनि जल अर्पण गर्ने परम्परा रहेको मानिन्छ। यसरी भगवान जल प्रिय हुनुहुन्छ, भगवान स्वच्छता प्रिय हुनुहुन्छ, भगवान ज्ञान प्रिय हुनुहुन्छ भन्ने भाव पनि जल अर्पणको माध्यमले बुझिन्छ। जल श्रावणमा अथवा भगवान शिवको आराधना गर्दाखेरि सबभन्दा मुख्य अर्पण गर्नुपर्ने वस्तु भनेको अर्थात बाहिरी वस्तु, यद्यपि भगवानलाई अर्पण गर्ने भनेको त पूर्ण रूपमा आफूलाई समर्पण गर्ने हो, आफ्नो मनलाई समर्पण गर्ने हो, आफ्नो भावलाई समर्पण गर्ने हो, र पनि बाहिरी वस्तु समर्पण गर्ने क्रममा भगवानलाई जल र पवित्र शुद्ध गाईको दूध गोदुग्ध भगवानलाई अर्पण गर्नु पर्दछ। त्यस्तै भगवानलाई अर्को प्रिय वस्तु भनेको बिल्वपत्र, बिल्व पत्र अर्पण गर्नाले पनि भगवान अति प्रसन्न हुनुहुन्छ। र अर्को भगवान शिवलाई कसरी पूजा आराधना गर्ने भन्ने यो वास्तवमा सबैमा यस प्रकारको जिज्ञासा हुन्छ। भगवान शिवलाई आराधना गर्नको लागि के वस्तु चाहिन्छ भन्ने कुरा मैले पहिला पनि निवेदन गरेको छु। वस्तुत भगवानलाई प्रसन्न पार्नको लागि अति प्रयासको आवश्यकता नै छैन। श्रीमद् भागवतमा प्रह्लादले आफ्ना साथीहरूलाई सम्झाउँदै भनेका छन्, भगवानलाई प्रसन्न पार्नको लागि धेरै प्रयास गर्नुपर्छ, धेरै साधन भजन गर्नुपर्छ, धेरै टाढा जानुपर्छ भन्ने कुरा छैन। किनकि भगवान त के हुन्छ, आत्मत्वात् सर्वभूतेषु, भगवान सबैको आत्म रूपमा विराजमान हुनुहुन्छ। अतः स्वयंलाई प्रसन्न गर्नको लागि के चाहियो, स्वयंको अनुभूति चाहिन्छ। स्वयंलाई प्रसन्न गर्नको लागि स्वयं आफ्नो अस्तित्वको अनुभव हुनुपर्छ भन्ने त्यसको भाव हो। यहाँ भन्नुपर्दा अब व्यवहारिक रूपमा भगवानलाई पूजा गर्नको लागि सर्वप्रथम आफ्नो घरमा होस् या मन्दिरमा, यो ध्रुव सत्य हो कि घरमा राखेको मूर्ति आदि भन्दा मन्दिरको जुन मूर्तिहरू हुन्छन् या मन्दिरमा स्थापित जुन देवी देवताहरू हुन्छन् उनमा करोडौं गुणा ऊर्जा रहेको हुन्छ। किनकि त्यस्तो प्रकारको पूजा आराधना लाखौं भक्तहरूद्वारा वर्षौंदेखि जहाँ आराधना गरिरहेको हुन्छ त्यो स्थान र त्यो स्थानमा स्थापित देवताको विशेष शक्ति विशेष ऊर्जा रहेको हुन्छ। अतः मन्दिरमा गएर भगवानको दर्शन गर्नु, भगवानलाई जल गाईको दूध बेलपत्र पुष्प आदि जो आफूसँग सहज रूपमा प्राप्त छ उसलाई प्रेम श्रद्धा र भक्तिका साथमा समर्पण गर्नु, यदि कथञ्चित मन्दिरमा जाने अवस्था छैन भने पनि घरमा पूजा कोठामा भगवान शिवलाई जल फूल बेलपत्र दूध आदिलाई समर्पण गरेर भगवानमा आफूलाई समर्पित गर्नु। भनिएको छ, आत्मा त्वं गिरिजामति सहचरा प्राण शरीरं गृहं पूजाते विषयोपभोगरचना निद्रा समाधि स्थिति संचार पदयो प्रदक्षिण विधि स्तोत्राणि सर्वा गिरो यद्यत् कर्म करोमि तत्तदखिलं शंभो तव आराधनम। इसको आशय के हो भनेदेखि, हे प्रभु, मैले संसारमा व्यवहारको निमित्त व्यवहार चलाउनको लागि प्रातः कालदेखि लिएर सायंकालसम्म जन्मदेखि लिएर मृत्युसम्म यी इन्द्रियहरूद्वारा आफ्ना यी हात पाउ आदिद्वारा जो जो कर्म गर्छु आफ्नो व्यवहारको लागि गरेका कर्म पनि ती हजुरको पूजा बनुन्, यो सब हजुरको मैं पूजाको रूपमा अर्पण गर्छु भनेर आफ्ना कर्महरूलाई भगवानमा समर्पण गर्नाले यो भगवानको पूजा पनि यसबाट सम्भव भयो र कर्म अर्पण भयो, निष्कामता पनि सिद्ध हुन्छ। अतः भगवानको पूजाको विधि भनेको यही हो। यस्तै प्रकारले भगवानको पूजा गर्नुपर्छ, भगवानलाई समर्पण गर्नुपर्छ। शिव कल्याण स्वरूप हुनुहुन्छ, त्यसमा मैले भगवानलाई कुन कुन वस्तु अर्पण गरे, कति वस्तु अर्पण गरे भन्नु भन्दा पनि मेरो भगवान प्रति कस्तो भाव छ, म कति श्रद्धा भगवानमा गरिरहेको छु, म कति विश्वास भगवानमा मेरो छ भन्ने कुरालाई चाहिँ प्रधानता राख्नु पर्छ। बाहिरी वस्तु भन्दा पनि भित्री भाव, भित्री समर्पण जति बलियो छ त्यति हामी भगवानको भक्ति गर्न सक्छौ। अतः पूर्ण भाव र पूर्ण श्रद्धा, पूर्ण समर्पण र पूर्ण विश्वास, विश्वासम प्रदायकम हैन, तो विश्वास र भावका साथमा समर्पणका साथमा आफूसँग जो सहज उपलब्ध वस्तु छ। अब जल उपलब्ध नहुने कुरै छैन, पोखरा जस्तो पवित्र ठाउँमा भगवती सेती गण्डकी बगिरहनु भएको छ, यो सेती गण्डकीको पावन जल लिएर भगवानलाई अर्पण गर्न सकिन्छ। यहाँ बेलपत्र पर्याप्त मात्रामा स्थान स्थानमा बेलका रूखहरू छन्, बेलपत्र लिएर भगवानलाई समर्पण गर्नुपर्छ। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने सोमबारका दिन भगवानलाई बेलपत्र अर्पण गर्नुपर्दा सोमबारकै दिन बेल रूखबाट बेलपत्र ग्रहण गर्नु हुँदैन, त्यसलाई एक दुई दिन पहिले नै टिपेर राखेर अनि सोमबारका दिन भगवानलाई अर्पण गर्नुपर्दछ। यस्तै प्रकारले प्रत्येक अन्य अवसरहरूमा पनि भगवानलाई हामीले प्रसन्न, केवल साउनमा मात्र होइन, भगवानलाई त हमेशा हामीले पूजा गर्नुपर्छ, भक्ति गर्नुपर्छ। यस प्रकारले गर्यो भने हाम्रो लौकिक र पारलौकिक दुवै जीवन धन्य बन्दछन्। अब केदारेश्वर मन्दिरमा आजको दिन केदारेश्वर मन्दिरमा प्रत्येक सोमबार जस्तै अर्थात अन्य श्रावणहरू जस्तै भगवानको विशेष विधिले दर्शन पूजन आदि कार्यक्रमहरू सञ्चालन हुन्छन्, जस अन्तर्गत प्रातःकाल शुक्ला गण्डकीबाट प्रत्येक वर्ष जस्तै प्रत्येक सोमबार जस्तै यस वर्षको यो सोमबारमा पनि बगरको गाईघाटको पवित्र तटबाट शुक्ला गण्डकीको पवित्र जललाई लिएर गाईघाटमा स्थित 108 गोमुख धाराहरूको दर्शन स्नान गर्दै भगवान शिवको श्री केदारेश्वर मन्दिरको प्रतीकको रूपमा दिव्य एक झाँकीका साथमा गाजा बाजा भजन कीर्तन गर्दै भगवती विन्ध्यवासिनी भैरव टोल आदि पोखराका विभिन्न क्षेत्रहरूबाट पैदल यात्रा गर्दै केदारेश्वर मन्दिरमा आएर त्यो जल अर्पण गर्ने कार्यक्रम हुन्छ। मैले केही वर्षदेखि देखिरहेको छु त्यो भगवान केदारेश्वरको प्रतीकको रूपमा जुन एउटा दिव्य झाँकी निस्किन्छ त्यसमा जल अर्पण गर्नको लागि मार्गमा पहिलेदेखि तयार भएर हातमा जल बिलपत्र दूध भेटी आदि लिएर हजारौंको संख्यामा त्यो बाटा बाटामा आफ्नो घरको अगाडि भएर कति बेला भगवान ढोकामा आउनुहुन्छ अनि भगवानलाई जल अर्पण गर्न सक्छु भनेर वृद्ध आमा बुवाहरूदेखि लिएर युवा र बालक बालिकाहरू समेत बडो उत्साहका साथमा यात्रा गर्दै आएको झाँकी, त्यो झाँकीमा स्थापित भगवान शिवलाई दूध जल बेलपत्र र आफ्नो भेटी अर्पण गरेको देख्दा हाम्रा सनातनी आमा बुवाहरू दाजु भाइहरू दिदी बहिनीहरूमा भगवान प्रति कति आस्था रहेछ भन्ने अनुभव मैले विगत धेरै वर्षहरूदेखि गरिरहेको छु। यो यात्रा यसरी हामी पोखराका विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै केदारेश्वरसम्म पुग्दा लगभग मध्याहको 12 बजेको हुन्छ र मध्याहको 12 बजे भगवानलाई विशेष पञ्चामृतद्वारा भगवानको पूजन हुन्छ, त्यसपछि षोडशोपचार भगवानको पूजा, भगवानको मध्याहमा अत्यन्त भीड़ भएको कारणले हामी रुद्राभिषेक पनि संक्षेप रूपमा मात्रै गर्छौ र भगवानको रुद्राभिषेक गरिसकेपछि मध्याह पूजा समाप्त हुन्छ र अन्य कार्यक्रमहरू यता सत्सङ्ग मण्डपमा भजन कीर्तन भइरहेका हुन्छन् भने र साथमा यता मन्दिरमा दर्शनार्थीहरूले आफ्नो दर्शन पूजनको कार्यक्रम गरिरहनु भएको हुन्छ र यस कार्यमा पोखराका विभिन्न धार्मिक सामाजिक र त्यस्तै व्यक्तिगत रूपमा पनि धेरै संघ संस्था व्यक्तिहरूद्वारा आगन्तुक भक्तहरूलाई सहजीकरण गर्नको लागि प्रसादको व्यवस्थापन, शरबतको व्यवस्थापन, जलको व्यवस्थापन, फल फूलको वितरण, चियाको वितरणका साथसाथमै स्वास्थ्य सम्बन्धी सेवाहरू शिविरहरूको माध्यमले गरिरहनु भएको छ। जसले पनि यस प्रकारको सेवा गरिरहनु भएको छ उहाँहरू सबैप्रति म व्यक्तिगत रूपमा र श्री केदारेश्वर सेवाश्रम समितिको तर्फबाट पनि उहाँहरू सबैप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँहरूको संघ, उहाँहरूको संस्था र उहाँहरूको व्यक्तिगत जीवनमा भगवान श्री केदारेश्वरको अनुपम आशीर्वाद रहोस् भन्ने आशीर्वादको पनि प्रार्थना गर्दछु। र सायंकालमा लगभग 5:30 बजेदेखि विशेष पूजा भक्तहरूको यो दर्शनको प्रक्रिया लगभग 4 बजेसम्म लाइनमै भक्तहरूको दर्शनको प्रक्रिया हुन्छ। त्यसपछि फेरि त्यो मन्दिर परिसरको सफाईको व्यवस्थापनको कार्यक्रमका साथसाथमा अन्य भजन कीर्तनहरू र साँझ 6 बजेदेखि भगवानको विशेष आरती, जो दिव्य महाआरती भनेर प्रचलित छ, भगवानको दिव्य महाआरती, पुष्पाञ्जली आदि गरेर यो श्रावणको सोमबारको यो पवित्र जुन आराधना हो यसरी सम्पन्न हुने गर्दछ। यो कार्यमा पोखराका धेरै सामाजिक, सांस्कृतिक, धार्मिक संघ संस्थाहरू र व्यक्तिगत व्यक्तित्वहरूबाट पनि ठूलो सहयोग भएको छ। यी सबै संघ संस्थाहरूप्रति फेरि पनि म विशेष धन्यवाद दिँदै र साथमा सबैलाई यो आमन्त्रण गर्न चाहन्छु। पोखरामा बोलबम धामको रूपमा परिचित यो क्षेत्र विशेष गरेर हुन त अन्य ठाउँमा पनि विगत केही वर्षहरूदेखि यो बोलबम काँवरीय यात्रा, जस्तै काठमाडौँको पशुपतिनाथ मन्दिर, पूर्वमा पिण्डेश्वर धाममा, यस्तै नवलपरासी अनि पर्रोह आदि धाममा धेरै ठाउँमा यो बोलबमको कार्यक्रम हुने गर्दछ। तर यो पश्चिमाञ्चल क्षेत्रमा चाहिँ, यो गण्डकी क्षेत्रमा चाहिँ यो पोखराको अत्यन्त पावन, पवित्र र प्राचीन शक्तिपीठको रूपमा रहेको भगवान केदारेश्वरमा विगत 25 वर्षदेखि यो बोलबमको यात्रा आरम्भ भएको छ। यस बोलबम यात्रामा म फेरि पनि यो रेडियो सफलताको माध्यमले सबैलाई हार्दिक आमन्त्रण गर्न चाहन्छु। यहाँहरू आएर कम से कम गाईघाटदेखि जल लिएर, अर्को थोरै मैले निवेदन गर्न खोजेको, विशेष गरेर पोखरावासीहरूलाई मेरो हृदयदेखि नै निवेदन छ, आजभोलि पहिलाको अपेक्षा यो पैदल गाईघाटबाट केदारेश्वर मन्दिरसम्म पैदल जाने जुन एउटा हाम्रो नियम थियो त्यसमा संख्यात्मक दृष्टिमा थोरै कमी भएको जस्तो देखिन्छ। यहाँहरू सबैलाई म निवेदन गर्दछु, पैदल रूपमा जल आफ्नै हातमा लिएर पैदल भगवानलाई जल अर्पण गर्नाले छुट्टै आनन्द, छुट्टै महत्वको अनुभूति हुन्छ। यसकारणले धेरैभन्दा धेरै संख्यामा गाईघाट आएर आफै जल ग्रहण गरेर जाने प्रयास गरौं। समयको अभाव छ, शारीरिक अशक्तता छ भने पनि भगवान केदारेश्वरको मन्दिरमा गएर दिनमा एक पटक जुन बेला भए पनि दर्शन गर्नु, भगवानलाई जल अर्पण गर्नु र जल प्रहण गर्ने बेलामा मन्दिरमा धेरै समय लगाउनुको अपेक्षा मन्दिरमा थोरै भन्दा थोरै समयमा गएर, र अर्को म निवेदन गर्न चाहन्छु, मन्दिरमा जाँदाखेरि प्लास्टिक जन्य पात्रहरूमा, प्लास्टिकका गिलास, प्लास्टिकका बोतल आदिमा जल र दूध आदि नलिएर पित्तलकोमा या अन्य धातु का पात्र हरुमा र साथमा धेरै भक्तहरुलाई थाहा नभएर हुन सक्छ धेरै भक्तहरुले तामाको लोटामा दूध राखेर चढाएको देखिन्छ आजको विज्ञानले पनि यो सिद्ध गरेको छ तामाको पात्रमा दूध राख्नाले त्यो विषको काम गर्छ अतः दूध चढाउने बेलामा चाहिँ दूध अर्पण गर्दाखेरि चाहिँ तामाको पात्रमा राखेको दूध चढाउन पनि हुँदैन पूजामा प्रयोग गर्न पनि हुँदैन र स्वयं त्यसलाई ग्रहण गर्न पनि हुँदैन अतः तामाको पात्रमा दूध अर्पण नगर्ने त्यस्तै प्रकारका अन्य स्टीलको भए पनि भयो अथवा चाँदीको पितलको जल तामाको पात्रमा पनि चढाउन सक्यो तर दूधको लागि चाहिँ तामा बाहेकका पात्रहरूमा प्लास्टिकका पात्रहरू छोडेर अन्य पात्रहरूमा जल चढाउ र सायंकाल आरतीमा पनि उपस्थित भएर यो श्रावण सोमबारको व्रत गर्दै भगवानमा आफ्नो अर्पित आफ्नो भक्ति अर्पण गर्नुहुनुको लागि म हार्दिक आमन्त्रण गर्दछु हरिओम सबैको जय होस् सबैको कल्याण होस् भगवान केदारेश्वरको कृपा सबैमा रहोस् हरिओम र यस आफ्नो कुरा राख्नको लागि अवसर प्रदान गर्नुभएकोमा रेडियो सफलताको सम्पूर्ण टीम र माता दुर्गा अधिकारीज्यू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु हरिओम
0: गुरुजीलाई धेरै धेरै आभार व्यक्त गर्दै शिव भगवानले हामी सबैलाई सत्यको मार्गमा हिँड्ने शक्ति स्वस्थ शरीर शान्त मन र समृद्धि प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा गर्दै सबै प्राणीको कल्याण होस् ओम नमः शिवायको मन्त्र उच्चारण गर्दै यो समयका लागि गुरूजीलाई धेरै धेरै आभार व्यक्त गर्दै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन।

0: हेर्नुस् साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9537325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
5: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर और सिंसियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
6: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460 20127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: छौ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825017014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ विजयपुरदेखि ह्याम्जासम्म छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कका लागि फोन नम्बर 9855333560 9855333560 यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ सेवा नै परम धर्म हो
3: यदि तपाईँ वैदेशिक रोजगारी

मा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।

0: बाकेलाल स्पोर्ट्स मुक्त विशाल बजार सिब्रे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98116 62983 98555 समझन सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: यो खटारले फेरि टेन्सन दिए।
2: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन, कम्तीमा यस्तो तनाव त हुन्न।
3: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
4: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122445484।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
6: मोबाइल नम्बर 98460 59581,
5: 98165 1475।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झन होस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि डुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह वर्तबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 55079।
4: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
4: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
4: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
4: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460 35111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560 28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
8: कन्ट्याक्ट 0615530500 0615589848
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
9: Studio time.
10: It's 9.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। साउनको अन्तिम सोमबार विभिन्न शिवालयहरूमा भक्तजनहरूको घुइँचो, सोम प्रदोष व्रतको पनि संयोग। साउनको अन्तिम सोमबारमा पशुपतिनाथ सहित केदारेश्वर लगायतका विभिन्न शक्तिपीठहरूमा श्रद्धालु भक्तजनको घुइँचो। बाढ़ी पहिरोको कारण विभिन्न राजमार्ग अवरूद्ध, लेदो सहित खसेको पहिरोले विभिन्न राजमार्ग पनि अवरूद्ध। चितवनमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु। आज पनि पोखरा काठमाडौँ सहित देशका धेरै जसो ठाउँमा वर्षा। अब सुनौ पूरा समाचार। साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा भक्तजनहरूको भीड लागेको छ। विशेष गरेर पोखराको केदारेश्वरमा आज बिहानदेखि भीड लागेको छ। पोखरा एक बगर स्थित गाईघाटबाट केदारेश्वर बोलबम धामसम्म विशेष गरेर घडामा जल बोकेर श्रद्धालु भक्तजनहरू लामबद्ध भएर शिवालयमा जल चढाउने गर्दछन्। पैदल यात्रा गर्दै बोलबमको ध्वनिले शान्ति पाउन सारा लगायतका विभिन्न भजन कीर्तन गाउँदै विशेष गरेर आज पूजा अर्चना गर्ने गरिएको छ। विशेष गरेर साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। साउन महिनाका अरू सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजा आजा गर्दा मनोकामना पूरा गर्ने धार्मिक विश्वास गरिन्छ। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरूले व्रत पूजापाठ दान लगायतका काम गर्दछन्। बोलबम तीर्थालुहरूको पनि देशभरमा शिवालयमा घुइँचो छ। उनीहरूले काठमाडौँको सुन्दरी जलबाट ल्याएको जल पशुपतिमा चढाउने गर्दछन्। त्यस्तै गरी पोखराको विभिन्न मन्दिर विशेष गरेर पोखराको केदारेश्वर मन्दिर, गुप्तेश्वर मन्दिर, गलेश्वर पुष्करेश्वर मन्दिर, पोखरा 7 माझमा स्थित पुष्करेश्वर मन्दिर, 5 माझमा रहेको सन्तानेश्वर मन्दिर, त्यस्तै गरी पोखरा 22 माझमा रहेको विशाल महादेवको भूमेश्वर मन्दिर लगायतका विभिन्न शिवालयहरूमा भीड लागेको छ। त्यस्तै काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वमा महादेवमा भनेर चिनिने हलिएसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिल वस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कालानेश्वर, दाङको धारापानी लगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। चितवन नवलपरासी र तनहुँको संगम स्थल देवघाट धाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरूको भुइँचो लागेको छ। त्यस्तै गरी यस पटकको साउनको अन्तिम सोमबार सोम प्रदोष व्रतको समय परेको धर्मशास्त्रका जानकारहरू बताउँछन्। उनीहरूको अनुसार सोमबारको दिन त्रयोदशी तिथि परेको सोम प्रदोष भनिन्छ। प्रदोष भनेको सामान्यतया सूर्यास्त अघि पछिको विशेष समय हो जुन शिव पूजाका लागि शुभ ठानिन्छ। प्रदोष काल अर्थात साँझ सूर्यास्त आसपासको समयमा शिव मन्दिरमा गएर दीप प्रज्वलन सहित पूजा आराधना गर्दा सुख शान्ति र समृद्धि मिल्ने विश्वास गरिन्छ। यस दिन दूध, दही, घिउ, बेलपत्रले पूजा गर्दा पहेलो चीज चढाएमा शुभ हुने बताइन्छ। अविरल वर्षा, बाढ़ी र पहिरोको कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान 6 बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सड़क खण्डहरू पूर्ण रूपमा आंशिक रूपमा बन्द छन्। कोशी प्रदेशको भोजपुर स्थित मध्य पहाड़ी लोकमार्गको बोखिममा बाढ़ीका कारण सड़क एकतर्फी सुचारू रहेको छ भने अर्को वैकल्पिक बाटोको समेत व्यवस्था छ। इलामको राजदुआली स्थित मेची राजमार्गमा अविरल वर्षाका कारण बाटो पूर्ण रूपमा अवरोध छ र त्यहाँ पनि अर्कै वैकल्पिक बाटो प्रयोग गरिएको छ। बागमती प्रदेशमा पहिरो र बाढ़ीका कारण धेरै सड़क प्रभावित भएका छन्। काभ्रेको खुरकोट नेपाल थोक कुटुञ्जे बेसी खण्डमा सम्भावित बाढ़ीलाई ध्यानमा राखी साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ भने बिहान 4 बजेदेखि बेलुकी 6 बजेसम्म मात्र अवस्था विचार गरी सुचारू गरिएको छ। काभ्रेकी रोशी गाउँपालिका 1 पन्थली नार्केमा भने पहिरोका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। कान्ति लोकपथको हेटौँडा ठिङ्गनी बागमती ललितपुर खण्डमा बाढ़ी र पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत भोटेक्सी गाउँपालिकाको 4 किलो कोदारी लिपिडे र चौतारी साँगा चोक कडी नगरपालिकाको डुग्रेमा पहिरो खसेकाले बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका
पाँच खाल्टे स्थित त्रिशुली मैलुङ स्यापुरवेशी सड़क खण्ड पनि बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध छ। त्यस्तै गरी गण्डकी प्रदेश अन्तर्गत बागलुङको जैमिनी नगरपालिका आठ बेलबगरमा पहिरोका कारण काली गण्डकी करिडोर एकतर्फी मात्र सुचारू छ। उक्त सड़क दुईतर्फी सञ्चालन गर्न केही समय लाग्नेछ। लमजुङको मध्य नेपाल नगरपालिका दश बिमिरे भन्ज्याङमा खसेको पहिरोले मध्यपाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यस्तै कर्णाली प्रदेशको रूकुम पश्चिम स्थित आठ बीस कोट नगरपालिका छ रिजेगाड खोलामा बाढ़ी आएकाले भेरी करिडोर जाजरकोटमा बन्द भएको छ। यता पहिरोका कारण बिबी राजमार्ग परि अवरूद्ध रहेको छ। काभ्रेको रोसी गाउँपालिका वार्ड नम्बर नौ पन्थली नार्के भन्ने स्थानमा आज बिहान चार बजे लेदो सहितको पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरूद्ध भएको छ। प्रहरीले बिबी राजमार्ग भएर यात्रा गर्दा सुरक्षा सावधानी अप्नाउन र बाटोको जानकारी लिएर मात्र यात्रा गर्न निस्किन सबैलाई सुझाव दिएको छ। साथै ट्राफिक व्यवस्थामा सहभागी सहयोग गर्न सबैलाई अनुरोध पनि गरेको छ। उता पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका एक शाही चोकमा आज बिहान बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। मोतरीबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र 03001 2728 नम्बरको बसले आज बिहान 2:30 बजेतिर नामखुल्ला नामथर नकुलेका अन्दाजी 30-35 वर्षीय पुरुषलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान 3:15 बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बस चालक धादिङ नीलकण्ठ नगरपालिका 14 बस्ने 44 वर्षीय जितेन्द्र बहादुर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको पनि हामीलाई खबर प्राप्त भएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज अपरान्ह 1 बजे पुनः बस्ने भएको छ। ललितपुरको सारेपा स्थित बीपी स्मृति भवनमा आइतबार शुरू भएको बैठकमा सबै विषय टुङ्गिन नसकेकापछि आज पनि बैठक पुनः बोलाइएको हो। आइतबार बसेको बैठकले पार्टीको 15 महाधिवेशनको तयारी सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मको विषयमा छलफल शुरू भएको थियो। पार्टी सभापति गरूण कुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए। त्यसै गरी महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्तावहरू पेश गरेका छन्। अब एउटा मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यका सहित बागमती कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ। गइरातीदेखि नै देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आदि सबै प्रदेशका धेरै जसो ठाउँमा पानी परेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा बढी दार्चुलामा 77.2 मिलिमिटर वर्षा मापन भरिएको छ। यस्तै मकवानपुर भोजपुर कास्की लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। सुदूरपश्चिमको तराई क्षेत्र र कर्णाली प्रदेशको हिमाली भेगमा भने वर्षा केही कम भएको छ। महाशाखाका अनुसार आज पनि कोशी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा कर्णाली र सुदूरपश्चिमको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही तथा मध्य प्रदेश बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लगातार वर्षा भइरहेका बेला खोला तथा नदी आसपासमा सावधानी अप्नाउन मौसमविदको आग्रह छ। नौ बजेको खबर संघालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेर एकपटक। साउनको अन्तिम सोमबार सोम पर्दोष व्रतको पनि संयोग विभिन्न शिवालयहरूमा भक्तजनहरूको घुइचो। बाढ़ी पहिरोका कारण देशभरका विभिन्न राजमार्ग अवरूद्ध। चितवनमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दै र आज पनि पोखरा काठमाडौँ सहित विभिन्न ठाउँमा वर्षा। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संघालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसार सुन्न सक्नुहुन्छ। हाम्रो संसार बुलेटिन अहिले 6 बजे खबर संघाल आउनेछ। हामी सबै सफलताको पाइलामा अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न कार्यक्रम लोकचौतारी रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब संसार सूचना संकेत र मनोरञ्जन को साथ हर पल तपाईहरु सँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
3: रेडियो सफलता 103.4 MHz
4: सुन्न मन लायो।
5: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960। दोस्तीटु मिट छ।
2: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
3: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वास दिनु हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरूको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजेसम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइन को www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलताको फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेला पाता पानी पन्दुरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ। भन्दा यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोसेली प्रस्तुत गर्दा कार्यक्रम लोक चौतारीको ढोका उघार्ने

हजुर, अत्यन्तै मिठो सांगीतिक उसुली प्रस्तुत भइसकेको छ कार्यक्रममा। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कुशलीहरू प्रस्तुत गर्ने गर्छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोगो रहनेछौ भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कुशली प्रस्तुत गर्ने अनुमति

0: अवश्य पनि मिठो सांगीतिक कोशी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिन सक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछोड़का गीत, कहिले रमाइलो, कहिले सालैजो, कहिले एकल ढाकाहरू, कहिले कौडा, कहिले पञ्चे बाजेका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँको रोजाला पनि हामी स्थान दिनेछौं। कहिलेकाहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौं भने कहिलेकाहीँ यहाँहरूका सल्लाह सुझाव पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौं भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु। कार्यक्रम लोक चौतारी सुन्दै गर्नुहोला।
1: संसारै चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 9867-81-234, 9705077-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न श्रमिक काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
6: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
6: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
8: जन

हजुरकै छिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यदि बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीली प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कोशीली प्रस्तुत गर्नेछु यहाँहरू सम्पूर्णलाई।

हजुरले मिठो सांगीतिक कसैले अवश्य पनि हरिशं सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोड़का गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला पनि म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छुट्याइएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक कसैले हरिसमक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। हेदिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी फल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला।

नमस्ते नमस्ते खै पैसा दिने चालामालाई देखिएन तिम्रो बुढीलाई मेरो घरमा पठाइदेऊ मेरो घरमा नै काम गर्ने मान्छे हो खाँचो छ तिम्रो पैसा उही काटिन्छ के हो पठाउने होइन कुरोको पैसाले नभए यो घर खाली गर्छ।

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98 560 33 560 98 560 33 560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
3: सफलता स्टूडियो टाइम।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: हे भगवान पहिलो बेर छोरालाई मबाट पहिलो चोटि टाढा पठाएकी छु अबको बाटोमा मेरो छोरासँग मेरो साथ हुने छैन मेरो छोराको रक्षा गर्नुहोस् भगवान

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
2: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा युएफओ र सी कम्प्लेक्सको बीचमा
4: फोन नम्बर 061-57-9-15
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 98460-59581
6: 98165-75
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

शंकर भोला भन्छन् सयौं रूप उनका शिव शंकर भोला भन्छन् सयौं रूप उनका सारा संसार।

भन्न मन्त्र जप्न कहिल्यै भुल्न हुन्न धर्म मान्न मन्त्र जप्न कहिल्यै भुल्न हुन्न मनमा शिव हुन्छन् हाम्रो पर्छ मनको सुन्न जन्मे पछि मरिन्छ जन्मे पछि मरिन्छ

డమ్ డమ్ గంటి వద్ద చిని మరుకో డమ్ డమ్ శివ భజన గౌదా నద మన్మ

0: हेर न साङलो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकाल दिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285375 9807-15947 9857-32575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161-544-737 मोबाइल नम्बर 9850-60-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
9: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।
10: ओम जय जगदीश हरे।
11: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
12: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
11: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
8: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एक लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
13: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 98460 54635 98464 43 8353।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: कोही छैनन्
1: पर। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9560214040 9560601 र 9808414040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
3: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
4: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659060। दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1575।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
7: सफलता स्टुडियो टाइम।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0161535904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक्स साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9860392।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न

0: पूज्य आज कर्मकांड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9750707123, व्हाट्सएप नम्बर 9811707123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
3: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्न श्रमिक त काष्ठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061541984, 541985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको डिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै डिप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011886 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटी सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: हेलो
2: हजुर
1: सन्चै कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
1: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
1: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: बाउजी जुस पाउनु
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट

0: घुस लिनु र दिनु भनेको गैर कानूनी हो। त्यसैले कुनै पनि क्षेत्रमा हुन सक्ने भ्रष्टाचार रोक्न सबैले आफ्नो ठाउँमा प्रतिबद्ध हौ, समाजमा सुशासन कायम गरौं।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860315947 9560325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियोले त्यही लगातार काम छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742625, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166715475।
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में बीवाईडी सर्विस स्टेशन सुचारू हुँ दै छ। यो संगे बीवाईडी थ्री इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में उपलब्ध होने। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेशन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
2: कुकुर को भ्याक्सिनेसन
1: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98-171-87-488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी

0: समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउखोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98-560-33-560, 98-560-33-560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो
6: शम्भू

0: सम्भव।
1: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
2: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
2: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121750, 98251 27।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 98460-59581,
0: 98165-15475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, घर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615553050, 0615898488।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662 98460641081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसकेँ।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 98560231 98266 0698।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111। हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
2: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
1: सम्पर्क
2: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251।
3: हेलो,
4: हजुर सधैँ
3: कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
1: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
1: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटिभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा।
6: फोन नम्बर 061-587-915।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 01-6553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: चाहिँ टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9850628744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 0165761110 प्रोप्राइटर मनोज बास्तोला 9560222625 9560226110
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9850628104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 541-985 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 अल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 9852067793, 9759509760। दोस्तीटु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-06908।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
1: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66-642 9860-41-0081।
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9855-33560 9855-33560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
1: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530500 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
7: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
7: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98 5 60 33 5 60, 98 5 60 33 5 60। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरानी। अनलाइन अर्डर का लागि सम्पर्क 97050-50508, 97055-55057, मनसरा ताज चिकन बिरयानी, हजुरकै सहर पोख।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मुन्सरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615356551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखरा कास्की, फोन नंबर 0161553071, 9867881234, 9750577123, व्हाट्सएप नंबर 9801177123।
3: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9056011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
3: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
5: घर बनाउन लाखौं कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 5149085। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805121050 9821270014
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा

0: हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 50 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
1: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
3: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
3: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।

0: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
1: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: ज्ञान बिना हो भक्ति पय, भक्ति बिना नहि ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द, मानव जीवनको यथार्थता, परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ, अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं, किनकि हामीले त 500 मुद्दन्य विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आआफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगतगुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।

0: श्रीमद् सद्गुरु भगवान की, भगवान श्री पशुपति नाथ की। कृपया अब सावधान भर बस्नोला। इस प्रवचन श्रृंखला में अहिले सम्म मैले तपाईहरुलाई बताए वेद मंत्र को व्याख्या गर्दै कि मानव देह महत्वपूर्ण छ, अतः यसलाई सदुपयोग गर्नु छ र यसको लक्ष्य जान्नु छ एवं प्राप्त गर्नु छ। इहचे दवेदि दथा सत्यमस्ति न चेदिहा वेदिन महति विनष्टिहि। केनोपनिषद को यो मंत्र को व्याख्या गर्दै मैले बताए मानव देह मा एक लक्ष्य छ, त्यसलाई प्राप्त गर, त्यसको निमित्त सदुपयोग गर, व्यर्थ मा न बिताऊ, नत्र महान हानि हुनेछ। कति हानि हुनेछ? पुनः वेद द्वारा मैले सिद्ध गरे कल्पौ सम्म दुखदायी योनि मा जानु पर्छ, दुखदायी लोक भोग गर्नु पर्छ। कल्प को हिसाब किताब मैले बताए 4,29,40,80,000 वर्ष को एक कल्प हुन्छ। त्यस्तो हजारों हजार यानी कि खरबों खरब वर्ष सम्म दुखदायी योनि मा कुकुर बिरालो एवं विष्ठा को कीरा आदि बन्नु पर्छ यदि यो मानव देहलाई हामीले सदुपयोग गरेनौ भने। यो वेद बताउँदै छ, वेद के हो? वेदो नारायण साक्षात, वेद स्वयं भगवान हो, भगवान भन्दै छन् यो। र वेद अन्तर्गत रहेका शास्त्रहरू पनि एक स्वरमा यही बताउँछन्, सब वेद अन्तर्गत गीता सर्वोपनिषदो गावो दुग्धा गोपाल नंदन। गीता वेद सम्मत, भागवत सर्व वेदांत सारम ही श्री भागवत मिश्यते, 12-13-15 भागवत, नाना पुराण निगमागम सम्मतम यत रामायणे, रामायण वेद सम्मत वेद अनुगत, सब एक स्वर में बताउँछन् मानव देह अमूल्य छ, इसको सदुपयोग कर। यहाँ सम्मन की बाइबल इस्लाम धर्म पनि यही बताउँछन् मैले सिद्ध गरे। र वेद के हो? निःश्वसितमस्य वेदाः, भगवान को श्वासबाट प्रकटित ज्ञान हो, प्रलय कालमा पनि सदा रहने ज्ञान हो, त्यो ज्ञान बताउँदै छ। ब्रह्माण्ड को संविधान हो, कानून हो वेद, अतः त्यसको नियम सबले पालन गर्नु पर्छ। त्यही नियम अनुसार वेद भन्दै छ मानव देह सदुपयोग गर। पाश्चात्य वैज्ञानिक खोजकर्ता विद्वानहरूले पनि स्वीकार गरे वेद नै सर्वश्रेष्ठ ज्ञान हो, सबको मूल हो, सब धर्म को मूल हो, त्यो पनि मैले यहाँ सिद्ध गरे। तो यो सर्वश्रेष्ठ ज्ञान, सनातन ज्ञान, अनादि ज्ञान वेद भन्छ। उठ जाग, तुरंत तत्व ज्ञान प्राप्त कर, मानव देह को महत्व जान, इसको लक्ष्य जान र प्राप्ति हेतु तुरंत लागी परा। काग भुसुंडी गरुड़ जी को वार्तालाप द्वारा मैले सिद्ध करे कि मानव देह नै अमूल्य छ, 84 लाख प्रकार का शरीर छन्, त्यसमा मानव देह नै नै। त्यसैले कीट पतंग देखि लिएर भगवान ले बताए अनुसार देवताहरू पनि मानव देह नै चाहन्छन्, देवताहरू पनि जुन देवता को शरीर हामी चाहन्छौ, स्वर्ग चाहन्छौ जहाँ देवताहरू बस्छन्, तर स्वर्ग का देवता यो मृत्यु लोक चाहन्छन् र मानव देह चाहन्छन्। आश्चर्य, जबकि हाम्रो देह शरीर जुन छ मल मूत्र को पिटारा हो, गंदगी को नवद्वार हो, हर अंगबाट गंदगी निकलिन्छ, काने गुजी चिप्रा सिंगान र्याल पसिना मलमूत्र, जबकि देवता को शरीर तेजस शरीर हुन्छ, त्यसमा कुनै गंदगी निकलिँदैन, ठूलठूला चीज हुन्छन्, मैले यहाँ सिद्ध गरे। उनीहरुको शरीर मैले बताए 9 प्रकार को शरीर हुन्छ, अधम शरीर, उत्तम शरीर, दृष्टि शरीर, बिना दृष्टि को शरीर, संकल्प शरीर, तेजस शरीर, जसमा योनि को आवश्यकता पर्दैन, अन्य योनि कहलिन्छ, तर देवता को योनि भनिएता पनि योनि हुँदैन, तेजस शरीर दिव्य माइक दिव्य शरीर प्राप्त हुन्छ, तैपनि मानव देह नै चाहन्छन्। किन त यसको कारण मैले बताए कि पुण्येन पुण्य लोकम नयति पापेन पाप मुभाभ्या मनुष्य लोकम, प्रश्नोपनिषद 3:7 वेद भन्छ। यो मनुष्य देहमा हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौ। नरक स्वर्ग अपवर्ग, नरक चाहे पनि प्राप्त गर्न सक्छौ, स्वर्ग चाहे पनि सक्छौ, मुक्ति चाहे पनि सक्छौ, जे चाहे त्यो प्राप्त गर्न सक्छौ। निसेनी अर्थात यो भर्याङ हो, भर्याङ मानव देह, जहाँ चाहे त्यहाँ पुग्न सकिन्छ। यहाँसम्म कि स्वयं भगवान सर्वलोक महेश्वर महान्तम विभूमेश्वरम, जावाल दर्शनोपनिषद्को 62 मन्त्र भन्छ, भगवान महान छ, सर्वश्रेष्ठ छ, यस्मात् परम नापरम अस्ति किञ्चित्, श्वेताश्वतरोपनिषद 3:9, उभन्दा माथि कुनै तत्व छैन। त्यो भगवानलाई पनि गुलाम बनाउन सक्छ मनुष्यले, यहाँ सम्भव हुन सक्छ यो मानव देहमा। इतिहासमा बनाए सूरदास तुलसीदास मीराबाई इत्यादिले भगवानलाई गुलाम बनाए, यहाँसम्म। त्यसैले यो मानव देहको यो मूल्य छ, यो भ्यालु छ। त्यसैले देवताहरू पनि चाहन्छन् स्वर्गमा यो सुविधा छैन, स्वर्गमा रहेर कुनै पुण्य कार्य हुन सक्दैन, न देवताको शरीरमा हुन सक्छ, त्यो त भोग योनि हो, भोग। जसरी कुकुर बिरालोले भोग गर्छन् त्यस्तै स्वर्गका देवता इन्द्र आदि पनि भोग मात्र गर्न सक्छन्, कमाई धमाई गर्न सक्दैनन्। यहाँ जुन पुण्य कमाई हुन्छ मृत्यु लोकमा, बस त्यही अनुसार त्यहाँ भोग गर्न पाइन्छ केही दिन, सिद्धेपछि हीन तरम्बा विशन्ति, यही मृत्यु लोकमा कुकुर बिरालो बन्न त्यहाँबाट धकलिन्छ। वेद भन्छ, गीता रामायण सबद्वारा मैले सिद्ध गरे। हेर्नुहोस्, त्यस्तै मानिलिनुहोस् कि तपाईँहरूले केही पैसा बैंकमा लगेर जम्मा गर्नुभयो 1,00,000 रुपियाँ, अब प्रत्येक महिना तपाईँले निकाल्नुभयो 10,000 रुपियाँ, त 10 महिनामा त्यो पैसा खतम हुन्छ 1,00,000 रुपियाँ। अब 11 महिनामा तपाईँ पुनः ब्याङ्कमा जानुभयो पैसा निकाल्न भने, ब्याङ्कमा तपाईँलाई बताइन्छ कि तपाईँको खातामा पैसा खतम भयो, सकियो, अब छैन, अब जानुस्। तपाईँ भन्नुहोस् कहाँ हुन्छ, मैले 1,00,000 जम्मा गरेको थिएँ। त 1,00,000 जम्मा गरेको थियो त तिमीले निकालेर खर्च पनि त गर्यौ, अब सकियो। राम्रो मुखले भन्छ जानुस्, मान्नु भएन भने त्यहाँबाट घोक्रे ठ्याक्लाएर निकाल्छन् ब्याङ्कवालाले। हो त्यस्तै छ त्यो स्वर्ग पनि, यहाँ तपाईँले जे कमाई गर्नुहुन्छ त्यहाँ केही दिन भोग गर्न पाइन्छ, पश्चात त्यहाँबाट फेरि कुकुर बिरालोको योनिमा आउनुपर्छ। अब सोच्नु होला भोगुन्जेल त सुख होला, छैन, स्वयं भगवान बताउँदैछन्। आद्यन्तवन्त एवैषाम् लोका कर्म विनिर्मिता दुःखो दर्कास्त मोनिष्ठा क्षुद्रा नन्दा शुचार्पिता, भागवत 11 स्कन्दको 14 अध्यायको 11 श्लोक। भगवान भन्दैछन् त्यो स्वर्गमा सुख होला, यहाँबाट देख्दा लाग्छ, तर त्यहाँ यहाँको भन्दा बेहाल छ। काम क्रोध लोभ मोह मद मात्सर्य डाह ले व्याप्त छ त्यो स्वर्ग, त्यहाँको राजा पनि सुखी छैन। त्यसैले त यहाँ हाम्रो मृत्यु लोकमा कसैले तपस्या इत्यादि गरे भने उसलाई डर लाग्छ, मेरो पोस्ट छिन्नलाई क्या हो, तुरन्त सुन्दरीहरू पठाऊ, मेनका वेनका उर्वशी पठाऊ, त्यो डान्स डान्स देखाऊ, त्यसलाई भ्रष्ट बनाऊ, त कहाँ छ तृप्तता, अपूर्णता, अतृप्तता व्याप्त छ स्वर्ग आदिमा पनि। त त्यहाँका देवताहरू पनि मानव देह चाहन्छन्, ताकि यहाँ आएर जुन कार्य गरेर सदाको लागि यो 84 लाख बड़ मुक्ति पाइयोस। अन्यथा 84 लाख प्रकार को शरीर अंतर्गत नहीं छ देवतार को शरीर पनी, त्यसैले देवतारू पनी मनुष्य देह चाहन्छन्, तर हामी प्राप्त भएर पनि यसको मूल्य बुझ्दैनौ। अब बुझ्नु छ त यो मानव देह को मूल्य, त्यसैले देवताहरू पनि चाहन्छन्, त देवताहरूले पनि चाहने यो देह जुन छ यति महत्वपूर्ण, यसमा एक भयानक खतरा छ। राम्रो हुँदा हुँदै पनि के खतरा छ अब त्यो जान्नु छ।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 MHz बाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्म अष्टमीसम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम